0: बेत्रावती मा बेली ब्रिज हाल्न तयार गरिएको फर्मा समेत बगाउँदा केही ढिलाई भएको समेत जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले दशैं अघि नै रसवागढ़ी नाकासम्म बाटो खुलाउने गरी काम भइरहेको बताएका छन्। झाले बाढ़ीले बगाएका पुलहरूको स्थानमा नयाँ पुल हाल्ने र सड़क खुलाउने काम द्रुत गतिमा भइरहेको समेत जानकारी दिएका छन्। देवीघाटमा एउटा बेलीब्रिज जडानको काम सम्पन्न भइसकेको छ भने बेत्रावतीमा पुल जडानको तयारी अन्तिम चरणमा पुगेको छ।
1: नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी सीबीडीसीको पाइलट परीक्षण आगामी एकदेखि दुई वर्षभित्र गर्न सकिने जनाएको छ। सीबीडीसी सम्बन्धमा विस्तृत अध्ययन गर्न राष्ट्र ब्याङ्कले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा सीबीडीसीको पाइलट परीक्षण गर्नुअघि कानूनी प्राविधिक पूर्वाधार नेटवर्क तथा साइबर सुरक्षा प्रणाली आवश्यक पर्ने औल्याइएको छ। एक दुई वर्षभित्र डिजिटल मुद्राको पाइलट परीक्षण गर्न सकिने शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानको उपाय खोज्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।
3: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ। मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा काठमाडौँमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपदपछिको पुनर्निर्माण तथा विपद जोखिम न्यूनीकरणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको हो।
2: रसुवा बारीबाट क्षतिग्रस्त गल्छी स्याफुरबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले बताएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइसकेको छ।
3: ब्याङ्किङ क्षेत्रमा लगानी योग्य रकम थुप्रिँदै गएको छ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र ब्याङ्कमा 13.67 अर्ब भन्दा बढ़ी रकम थुप्रिएर बसेको छ। नयाँ सरकार गठन भएपछि लगानीको वातावरण बन्नुपर्नेमा लगानीकर्ताले ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा विस्तारमा सुधार हुने अपेक्षा धेरै ब्याङ्करले गरेका थिए, तर ब्याङ्कले ब्याजदर घटाउँदै सस्तो बनाउँदै लैजाँदा समेत कर्जा विस्तार हुन सकेको छैन।
2: अर्थमन्त्री डाक्टर सोरिङ वागले एसियाली पूर्वाधार विकास बैंकको संचालक समिति बोर्ड अफ गवर्नर्सको 11 वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले शनिबार साँझ 7 बजे कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको हो। अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
3: नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080-81 82-83 सरकारले 1,687 उद्यमीलाई 2 अर्ब 14 करोड़ रूपियाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सृजना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ।
2: अब शेयर बजार। अर्थमन्त्री डाक्टर सोरिङ वागले ल्याएको शेयर बजार सम्बन्धी 21 बुधे सुदृढीकरण कार्ययोजनाको प्रभावले अघिल्लो साता शेयर बजार केही बढ़ाए पनि गत सातामा आइपुग्दा त्यो टिक्न सकेन। कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव दिएर अब नेप्सेको ओह्रालो यात्रा रोकिएला कि भन्ने विश्लेषण गलत साबित गरिदिएको छ। असोजको दोस्रो साताको सोमबार नेप्सेको डेटा सेन्टरमा प्राविधिक समस्या भएर शेयर कारोबार हुन सकेन। शुक्रबार पनि इन्द्रजात्रा पर्व परेकाले उपत्यका विदाले गर्दा शेयर कारोबारमा यस साता 3 दिन भएकोमा नेप्से 2 दिन बढ़ेर 1 दिन घट्यो। अघिल्लो साता भने 5 दिन कारोबार भएकोमा नेप्से 4 दिन बढ़ेर 1 दिन मात्रै घटेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको मुसलधारे वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै 50 जिल्लामा विपदको अवस्था घोषणा गरिएको छ विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहत कदम चाल्न सक्नेछन् बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा 300 मिलिमिटर वर्षा भइसकेको अल जजिरा टेलिभिजनले जनाएको छ
7: अब खेल खबर नेपाल विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश गरेको छ शनिबार बिहान वर्षाका कारण जापान विरूद्धको खेल रद्द भएसँगै नेपालले सम्म विजेता बनेर क्वार्टर फाइनलमा स्थान बनाएको हो जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन भएको हो वर्षाका कारण ढिलो भएको खेल करिब 1 घण्टापछि 15 ओभरमा जारिएको थियो तर नेपालले ब्याटिङ गरे पश्चात फेरि पानी परेपछि खेल रद्द भएको हो वर्षाकै कारण दोस्रो इनिङ शुरू हुन सकेन यो नतिजासँगै टोलीले 1-1 अङ्क हात पारे भने नेपाल समूहमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो
6: अब विचार विश्लेषणको पालो सुर श्राद्ध महिमा शीर्षकमा अच्युत प्रसाद पौडेलको विचार गोर्खापत्रमा छापिएको छ परिवार समूह समाज राष्ट्र ब्रह्माण्डप्रति वैरभाव गर्न हुन्न गरेमा सबैतिर अशान्ति कलह संकट हुन्छ आज हामी जलवायु संकटमा रहेका छौं विश्व नै तडपिरहेको अवस्था छ श्राद्धमा तुलसी भृङ्गराज सयपत्री अगस्त्य पुष्प ग्राह्य छन् केतकी करवीर बकुल कुन्दक र रातो अन्य फूल निषेध छ श्राद्धमा प्रयोग हुने वस्तु अघि पछि प्रयोग नभएका चोखो वस्तु तयार गर्नुपर्छ दूध घिउ तिल आदि नभई नहुने आसनी चोखो चाहिने

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुप टेकको उत्पादन।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
3: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98163555553।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
7: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
8: आधा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
9: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
8: आज 2083 साल असोज 11 गते आइतबार, सेप्टेम्बर 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण प्रतिपदा तिथि, 16 श्राद्ध प्रारम्भ, विश्व पर्यटन दिवस।
9: सोह्रौं वर्ष प्रवेशको अवसरमा धादिङको रेडियो राजमार्गलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझसम्मै उच्च सावधानी अपनाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
9: कांग्रेस संस्थापन र इतर पक्षीय समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेर कारोबारमा बैंकलाई खुकुलो नीति।
8: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ़ने व्यवस्था मिलाउन नागरिकको माग।
9: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र, युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपति पुटिनको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
8: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने, पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा

0: छनौट बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा बागमती र गण्डकी प्रदेश लगायतका प्रदेशका विभिन्न स्थानमा रातीदेखि नै भारी वर्षा भइरहेको प्रसंग।
2: पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 घण्टामा सबैभन्दा धेरै पानी बागमतीको माडी कल्याणपुर क्षेत्रमा 141.4 मिलिमिटर वर्षा भएको छ भने मेघौली क्षेत्रमा 117 मिलिमिटर पानी परेको छ। कोट गाउँ र दुमकौली क्षेत्रमा क्रमश 107.2 र 110.6 मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा बाहेक अधिकांश स्थानमा पानी परेको छ भने मकवानपुरको गढ़ी क्षेत्रमा पनि ठूलो पानी परेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सामान्यदेखि ठूलो पानी परेको छ। आज साँझसम्मै पश्चिम क्षेत्रमा जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुपर्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
3: दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलि बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ, भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाडी भूभागमा 1-2 ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
2: लगातारको पानीसँगै बाढ़ी र पहिरो पनि जोखिम बढ़ेको छ। बाढ़ीको जोखिमका बारेमा सीआईएनसँग कुराकानी गर्दै बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुले
4: तिनाउ, पाणगंगा, मबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा धाँदा फाटेमा रूखहरू कोल्टिएमा
0: नारायणी नदीको देवघाटमा बाढ़ी बढ़िरहेको र खतराको तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले पनि आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख ले जानकारी दिनुभएको छ। रामबहादुर केसीले भर्खरै सूचना सार्वजनिक गर्नुभएको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबानमा परेका छन्। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नौलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा हिजो सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पनि पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको जानकारी दिइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। केही दिन यता परेको लगातारको पानीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी साधन आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ भने सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जोवाङखोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समस्या देखिएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारी साधनलाई हिजो पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्ण भीरमा यातायात अवरूद्ध हुने स्थिति सिर्जना भएको हो। यसैबीच लगातारको पानीपछि पहिरोका कारण सल्यान प्रवेश गर्ने तीनवटा मुख्य सड़कहरू अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। राप्ती राजमार्ग लुहाम कालीमाटी सड़क र खलंगा बालुवा सुर्खेत सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिममा परेपछि करिब 40 घरका 250 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार चन्द्रकोट तीन भूलके स्थित बारजिङ सल्यार सामुदायिक वनमाथिबाट पहिरोका कारण सल्लाहहरूको रूखहरू बगेकाले 40-50 घर बस्ती जोखिममा परेपछि 250 जनालाई सुरक्षित स्थानमा सारिएको हो। दुई दिन परेको पानी र हावाहुरीले सिराहामा पनि उखु खेतीमा क्षति पुगेको सिराहाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाह बुद्धले देखाएको बाटोमा विश्व अग्रसर बन्न सकोस् भन्ने सन्देश दिँदै अमेरिकाबाट हिजो स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा शरीक भएर उहाँ हिजो स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अर्थमन्त्री डाक्टर सुवर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। महासभाका लागि 14 सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नु उहाँले महासभाको उच्च स्तरीय सत्रमा शुक्रबार बेल नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले नेपालले चाहेको जलवायु न्यायको मुद्दा स्थापित गर्दै यो विश्वयुद्धले देखाएको बाटोमा हिँड्न यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सफल होस् भन्ने सन्देश समेत दिनुभएको थियो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको र साना गरीब मुलुकहरूको आवाज सुन्ने न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था सहितको राष्ट्रसंघ आजको आवश्यकता रहेको समेत उहाँले बताउनु भएको थियो।
0: अब कांग्रेस भित्रको विवाद र महाधिवेशनको छुट्टा छुट्टै तयारीको प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरू भएको छ। निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार हिजो अधिवेशन शुरू भएको हो। शनिबार एकै दिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ। निर्वाचन समितिका अनुसार विशेष गरी पहाड़ी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छ। तोकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चुनिनेछन्। यसैबीच कांग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति सहित विभिन्न 15 समिति गठन गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूह छाडेर सानेपा गएका नेताहरूलाई पनि समितिमा समेटिएको छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो र तोकिएको भन्दा बढ़ी शुल्क नलिन पनि अनुरोध गरिएको उहाँले सीआईएनसँग बताउनुभयो।
5: केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल। र यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा समूह पनि 15 महाधिवेशनको तयारीमा जुटेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउबा समूहले पनि कांग्रेसकै ब्यानरमा 15 महाधिवेशन गर्दैछ। देउबा समूहका नेता डाक्टर शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दावी गर्नुभएको छ। 15 महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा हिजो आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताउनुभयो र महाधिवेशनका लागि आगामी 15 असोजसम्म क्रियाशील सदस्यता लिन सकिने पनि नेता प्रकाश शरण महतले बताउनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोग्य वस्तुको अभाव रैथाने बाली उत्पादनमा स्थानीय तहको प्रयास
6: त्यो बडो जंजालयुक्त चीज भइरहेछ हाम्रा लागि त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
0: 23 वर्षपछि हेटौँडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा चर्किएको जमीन त्रासमा बस्ती शीर्षकमा गणेश खनालले अर्घ खाँचीबाट खबर लेख्नु भएको छ। आकाशमा बादल मडालिन थाल्यो कि सन्धी खर्क नगरपालिका साथ भुजुङका स्थानीयवासीको मनमा त्रास उत्पन्न हुने गरेको छ। जोखिममा रहेको सन्धी खर्क नगरपालिका साथको भुजुङ बस्तीमा धेरै स्थानीयहरूले जमीन चर्किएका कारण त्रासमा रहनु परेको बताएका छन्। अधिकांश दलित समुदाय रहेको यो बस्तीभन्दा माथिको जमीन बर्खायाममा चर्किएर पहिरोको जोखिम बढ़ने गरेको स्थानीयले बताएका छन्। दलित समुदायका थर सूचीकरण शीर्षकमा लक्ष्मण दर्नाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा स्टार्टअपमा सरकारको 2 अर्ब लगानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै वैदेशिक लगानी प्रतिबद्धताको 30% मात्रै भित्रियो शीर्षकमा अर्को खबर छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आए पनि वास्तविक रूपमा भने बढ़ीमा 30% मात्रै लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्रै भित्रिएको हो। त्यस्तै प्राकृतिक स्रोतको रोयल्टी विवाद शीर्षकको खबर पनि प्रकाशित छ। यथाशीघ्र एकीकृत कानून बनाउन सुझाव छ। तरकारी निर्यात बढ़्यो शीर्षकमा अर्को खबर छ। यो खबर सल्यानको खबर हो। त्यस्तै कारोबारको पहिलो पृष्ठमा प्रत्येक वर्ष बजेट वर्ष तर समयमा किन मल पाउँदैनन् किसानले शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा मलमा दिने अनुदान रकम 4 अर्बबाट बढ़ेर 42 अर्ब रूपियाँ पुगेको छ तर कुनै पनि वर्ष किसानले सजिलै मल खरिद गर्न पाइरहेका छैनन्। त्यस्तै नयाँ सरकार बनिएता झण्डै 22,000 धेरै विदेशी शीर्षकको खबर पनि गोपाल संग्रौलाले पहिलो पृष्ठमा लेख्नु भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा प्रदेश राजधानी सुर्खेतमा जहाज चढ़न नेपालगंज शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विमानस्थल छ तर प्रदेशकै हिमाली जिल्ला हुम्ला मुगु जुम्ला र डोल्पा जाने नागरिकले जहाज चढ़नको लागि छिमेकी प्रदेश लुम्बिनीको नेपालगंज पुग्नुपर्ने बाध्यता छ। आफ्नै प्रदेश मुकामबाट नियमित हवाई सेवा नहुँदा कर्णालीवासी महँगो भाड़ा समयको बर्बादी र शास्ति खेप्न बाध्य रहेको उल्लेख गरिएको छ। सगरमाथा टु द सी बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा शिव प्रसाद ढुंगानाले लेख्नु भएको खबर छापिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टु द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 2 महिनासम्म कार्यान्वयनमा गएन टीकापुरको बजेट शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। नगर प्रमुख र उप प्रमुख विहीन टीकापुरमा कार्यवाहक नगर प्रमुखबारे कार्यपालिकामा विवाद रहेको पनि उल्लेख गरिएको छ। हिमाललाई ज्वरो सेतीले 2069 दिएको थियो चेतावनी भोटेकोशीले 2083 सम्झायो पाठ शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। नेपालमा हरेक वर्ष हिमबाड़ी सरकारी व्यवस्था शीर्षकमा पनि अर्को खबर छ। 165 शैयाको भक्तपुर क्यान्सर अस्पतालमा एक दिनमै आउँछन् औसत 500 बिरामी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। बिरामीको चाप बढ़ेको बढ़ै छ। दैनिक 50 बिरामी फिर्ता गर्नुपर्ने बाध्यता भएको कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिस बताउनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। नयाँ पत्रिका दैनिकमै गौरवका आयोजनाको लज्जास्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। 24 मध्ये 10 आयोजनाको प्रगति 20% भन्दा कम छ। वर्षभरिमा 1% पनि काम हुन नसकेको उल्लेख गरिएको छ। प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित भएको बारेमा शान्ता कमलीले लेख्नु भएको छ भने मेयरको तोक आदेशमै दमक नगरपालिकाको राजस्व चुहावट भइरहेको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। लुटौल गोरुसिंगे सड़क 3 वर्षमै सक्न चुनौती 60% पुग्नुपर्ने निर्माण प्रगति 28% सीमित शीर्षकमा विष्णु घिमिरेले बुटौलबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा भने 2.5 दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा मातृका दाहालले लेख्नु भएको हो। 9 पुष 2056 इण्डियन एयरलाइन्सको IC-814 विमान हाइज्याक भएपछि नेपालमा 5 महिना भारतीय उडान स्थगित भएको थियो। विक्रम सम्बत 2057 भने भारतले सुरक्षा जाँच शुरू गर्यो तर नेपालका सरकारी निकायसँग यसबारे जवाफ नरहेको उल्लेख गरिएको छ। बाढ़ीबाट विस्थापितलाई झरीको कष्ट त्रिपाल चुह्यो ओछ्यान भिज्यो चुलोमा हिलोको दलदल शीर्षकमा सजना बराल र आर्या चन्दले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा कांग्रेस देउवा पक्ष पनि होमियो महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याउन लागेको बारेमा राजेश मिश्रले लेख्नु भएको खबर छ। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ। वर्षातले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़ेको बारेमा कृष्ण प्रसाईले लेख्नु भएको खबर पनि छापिएको छ। साझा खबरमा अब विदेशका खबर। रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र बन्दै जाँदा हिजो दुवै देशमा भएका आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। युक्रेनमा रूसी आक्रमणबाट चारजनाको मृत्यु भएको छ भने रूसमा युक्रेनी ड्रोन आक्रमणबाट तीनजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ़ाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने दावी गर्नुभएको छ। उहाँले युक्रेनले कुनै पनि उत्तेजन गतिविधि वा तनाव बढ़ाउने कदमबाट आफूले चाहेको परिमाण प्राप्त गर्न नसक्ने समेत दावी गर्नुभएको हो। र थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि राजधानीका सबै 50 जिल्लामा विपदको घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदमहरू अगाडि बढ़ाएका छन्। बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब 300 मिलिमिटर वर्षा भएको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकैका स्थानीयहरू थप जोखिममा रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लगातारको डुबानका कारण दुई दिनदेखि आफ्ना व्यवसायहरू समेत बन्द गर्नु परेको स्थानीय व्यवसायहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने भएको छ। समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग मंगलबार खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन्। र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अफ अपरेटिङ अफिसर सीओओ बन्नुभएको छ। मलेसिया क्रिकेट संघले एक महिना अघि खोलेको सीओओको आवेदनमा विनोद छनौट हुनुभएको हो। द्विपक्षीय हस्ताक्षर गर्न बाँकी रहेको छ। विनोद यसअघि नेपाल क्रिकेट संघ क्यानको क्रिकेट अपरेशन म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बुटवलको तिलोत्तमामा 38औं चरणा रनिंग सील्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असोज 14 गतेदेखि खेल शुरू हुनेछ। तिलोत्तमा 6 कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा 12 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग। रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब चाडपर्वमा बजार अनुगमनको प्रसंग। दशैं जस्ता चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग बढ़ी हुन्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले त्यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनेको लागि उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ।
12: एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रूपियाँसम्म कमाउँछन् एउटा सिलिण्डर 150 बिक्री गर्दाखेरि।
13: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै
12: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
13: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
14: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेछु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
13: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ। अनुगमनलाई
9: चुस्त दुरुस्त बनाउनु पर्दछ।
14: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन।
9: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा:
6: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँट छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौं। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि, अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
9: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
6: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है, प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि एउटा अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चीजलाई घटाउँ।
9: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: नेतृत्व चोलेन्द्र शमशेर जबरा पक्राउ सीआईबीको कार्यालय टेकु लगियो। लगातारको वर्षापछि विभिन्न स्थानमा सड़क अवरूद्ध, वर्षाका कारण सप्तरी र नवलपरासीका 389 घर डुबानमा। जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिने। भारतमा मतदाता नामावली पुनरावलोकन विवाद चर्किँदै केही दलले निर्वाचन आयोगसँग सार्वजनिक रूपमा स्पष्टीकरण माग्ने तयारी। र जापानमा जारी एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा प्रवेश, सेमी फाइनल पुग्न श्रीलंकासँग खेल्नुपर्ने।
1: दैनिक रू 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज पक्राउ गरेको हो। महाराजगंज स्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। विस्तृत विवरण भने आउन बाँकी छ। उनी 2075 पुस 17 प्रधान न्यायाधीश बनेका उनी विरूद्ध 2078 फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए। महाअभियोग लामो समयसम्म संसदमा अल्पत्र भएको थियो। संसदको अधिवेशनै समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र लेखेका थिए। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। भदौ 24 सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्दै फैसला सुनाएको थियो। प्रधान न्यायाधीश मनोज कुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धी 4 रिट खारेज हुने फैसला सुनाएको थियो।
0: लगातारको वर्षापछि विभिन्न जिल्लामा बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध भएका छन्। केही जिल्लामा बस्तीहरू डुबानमा परेको जानकारी प्राप्त भएको छ। बीपी राजमार्गको काभ्रे खण्ड अन्तर्गत चौकी डाँडादेखि नेपाल थोकसम्म 8 ठाउँमा सड़क क्षति पुगेको छ। 3 दिनदेखि लगातारको वर्षाका कारण चौकी डाँडा कटुन्जे पिप्ले र माम्ती क्षेत्रमा डाइभर्सन बगाएको छ। 400 दाउने र माम्ती क्षेत्रमा पहिरो खसेर सड़क प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए। यसैबीच नारायणी र सप्तकोशी नदी को बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका 200 र तिलाथी कोइलाडी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले ब्यारेक समेत डुबानमा परेको बताइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धार कार्यमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका, वृद्धवृद्धा र साना झुपड़ी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढ़ीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। सुस्तामा 310 घर परिवारको बसोबास छ। नारायणीको बाढ़ी सुस्तामा पस्न थालेको शुक्रबारदेखि हो। शुरूमा थारू बस्ती जलमग्न भएकामा नदीको सतह लगातार बढ़दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता 5 वडाध्यक्ष प्रभुनाथ यादवले बताए। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ। गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ। झोलुङ्गे पुलसम्म पुग्ने कच्ची सड़क समेत नदीले डुबाएपछि स्थानीय थप समस्यामा परेका छन्। सुस्ताका केही परिवारको नारायणी नदी वारीको गाउँमा पनि बसोबास रहेको छ। उनीहरू बाढ़ी आउनु अघि नै गाउँ छाडेर सुरक्षित स्थानमा गइसकेका छन्। अधिकांश परिवार भने घर अन्नपात र चौपाईका कारण गाउँमै रोकिएका छन्। नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै रहेको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले बताए। उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले बताए। सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र कटान वर्षौंदेखिको समस्या हो। प्रत्येक वर्ष नदी बस्तीमा पस्ने र कटान गर्ने गरे पनि स्थायी समाधान हुन नसकेको स्थानीयको गुनासो छ। बाढ़ीका कारण खानपिनदेखि बस्न समेत समस्या भएको बाढ़ी पीड़ित जलेश्वर मुखियाले बताए। स्थानीय जनप्रतिनिधिले बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पीड़ितलाई सुरक्षित स्थानमा राख्नेदेखि खानपिनको व्यवस्था गरिरहेको जनाएका छन्।
3: यसैबीच केही दिन यता परेको अविलर वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर चौकीभीर जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारीलाई हिजो पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन्। पानी पर्न रोकिदासम्म सवारी साधन खोल्न सक्ने अवस्था नभएको उनको भनाइ छ। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केही माथि ट्र्याक खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत नै मलेखु मुगलिन खण्डकै धारा पानीमा सड़क भाँसिएको छ। त्यहाँ 70 मिटर दूरीमा दुई ठाउँमा 20-20 मिटर सड़क भाँसिएको छ। योजना प्रमुख अधिकारीले भनिन् तलबाट त्रिशुली नदीले कटान गरेको छ। यस ठाउँमा पानी परिरहेकाले तत्काल सड़क बनाउन सक्ने अवस्था छैन। बीपी राजमार्गमा पनि शुक्रबारबाट सवारी आवागमनमा रोक लगाइएको छ। राजमार्गका माम्ती पिप्ले दाउने कालोपुल चारसङदेशी कटुञ्जे चौकी डाँडा खड्को अस्थायी डाइभर्सन बाढ़ीले बगाएको छ। हिजो चौकी डाँडा कटुञ्जेमा पहिरो पन्छाइएको सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए। यस्तै यता काठमाडौँबाट बाहिरिन भित्रिन पृथ्वी राजमार्गको विकल्पमा प्रयोग गरिने कान्ति राजमार्गमा पनि पहिरोले समस्या थपिरहेको छ। हिजो पहिरो पन्छाएर कान्ति राजमार्गमा तरकारी बोकेका एम्बुलेन्स लगायतका सवारी साधन खुला गरिएको कान्ति राजमार्ग सड़क योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताए। नागढुङ्गा ओह्रालोमा 17 भदौमा भाँसिएको सड़क अझै बनिसकेको छैन। त्यहाँ एकतर्फी आवागमन खुलाइएको छ। ग्यास बुलेट पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकलमा मात्र सोखण्ड खुला गरिएको छ। यो मार्ग भएर गुड्ने अन्य सवारीका लागि भने नागढुङ्गा सुरुङ मार्ग 24 घण्टा खोलिएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका 7 वटै पहाड़ी जिल्लामा प्रशासन कार्यालयले हिजो बिहान 7 बजेदेखि आज बिहान 7 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएका छन्। विभिन्न खण्डमा नयाँ नयाँ पहिरो आइरहने गरेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए।
0: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र स्थानीय तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने कानून ल्याउन लागि छ। मुलुक संघीय संरचनामा गएको 1 दशकभन्दा बढ़ी भइसक्दा पनि प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 जग्गा अधिग्रहणको अधिकार नेपाल सरकारलाई मात्रै छ। त्यही कारण विकासका आयोजना अगाडि बढ़ाउन प्रदेश र स्थानीय तहलाई समस्या हुँदै आएको छ। प्रदेश र स्थानीय तहले आग्रह गरेपछि संघले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ़ाइदिनुपर्ने अवस्था छ। संविधानले भने प्रदेश र स्थानीय तहलाई विकास आयोजना कार्यान्वयनको अधिकार दिएको छ। विकास निर्माण तथा सार्वजनिक हितका लागि दुवै तहलाई जग्गा अधिग्रहण सम्बन्धी अधिकार आवश्यक छ। तर संघीय कानूनको अभावमा संविधानले दिएको अधिकार कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश र स्थानीय सरकारहरूले संघीयताको कार्यान्वयनका लागि जग्गा प्राप्तिको अधिकार कानून मार्फत तल हस्तान्तरण गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आएका छन्। सर्वोच्च अदालतले पनि संघीय संरचना अनुकूल जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बनाउन सरकारका नाममा आदेश दिएको थियो। गृह मन्त्रालयले नयाँ जग्गा प्राप्ति ऐनका लागि विधेयकको मस्यौदा तयार पारेको छ। अचल सम्पत्ति अधिग्रहण ऐन 2013 र जग्गा प्राप्ति ऐन 2034 एकीकरण गरेर मन्त्रालयले जग्गा प्राप्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा बनाएको छ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी भएर हिजो स्वदेश फर्किएका छन्। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्किन लगत्तै परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेको सीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गरेका थिए। उनले जलवायु न्याय, हिमाली क्षेत्रमा बढ़दो विपद जोखिम, पूर्व सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहयोगमा जोड़ दिएका थिए। सम्बोधनको क्रममा उनले जोखिमयुक्त हिमतालको निगरानी, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण तथा सीमापार समन्वयका लागि विशेष संयन्त्रको स्थापना गर्ने प्रस्ताव गरेका थिए। जलवायुजन्य विपदपछि पुनर्स्थापना र पुननिर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
1: संस्थापनपछिले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत समानान्तर महाधिवेशनमा होमिएको छ। आगामी बिहिबार वडा अधिवेशन थाल्न देउवा पछिले गृहकार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भनी 21-23 मंगिरलाई तोकिएको छ। कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षको थियो, तर संस्थापनपछि 3 असोजबाट महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको हो। महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले तोकिएकै कार्यतालिका अनुसार अधिवेशन शुरू हुने बताएका छन्। संस्थापन पक्षले साँगुरो समय सीमाका बीच महाधिवेशन गर्नुपर्नको आधार 4 वैशाखमा सर्वोच्च अदालतले गरेको फैसलालाई बनाउँदै आएको छ। विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गरेको थियो। त्यति बेलाको फैसला 16-19 असोजमा महाधिवेशन गर्ने तयारी भइसकेको भन्ने पनि उल्लेख गरिएको थियो। रिट निवेदकले वैधानिक भनी दावी लिएको कंग्रेसको विशेष महाधिवेशन समेतको काम कारवाही कानून सम्मत र वैधानिक ठहर भएकाले सो विशेष महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा गठन भएको केन्द्रीय कार्य समितिले पार्टीको 15 औं महाधिवेशन 2083 असोज 16-19 हुने भनी निर्णय गरी निर्धारण गरेको कार्यतालिका समेत काम कारवाही यथास्थितिमा राखिपाऊ भनी पूरक निवेदनबाट माग गरे बमोजिमको अवस्थाको विद्यमानता नदेखिएकाले सो बमोजिमको आदेश समेत जारी गर्नु पर्ने नदेखिएको फैसलामा भनिएको छ। देउवा पक्षले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने अनुमति 21 साउनमा प्राप्त भएपछि त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन रोक्नुपर्ने आवाज उठाएको थियो। महाधिवेशन रोक्न अन्तरिम आदेशको माग गर्दै उनीहरू अदालत समेत गएका थिए, तर अदालतबाट अन्तरिम आदेश जारी भएन। तर 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि आधिकारिकता सम्बन्धी कानूनी विवाद कायमै छ। तैपनि दुवै पक्ष महाधिवेशनमा जुटेका छन्। महामन्त्री प्रदीप पौडेलले अदालतको फैसलामा 16-19 असोजमा महाधिवेशन हुने भनेर उल्लेख भएका कारण पनि त्यसै समयभित्र गर्नुपर्ने बाध्यता आफूहरूलाई भएको बताएका छन्। उनका अनुसार पूर्व सभापति देउवासँग सहमति भएर मुद्दा फिर्ताको प्रक्रिया शुरू गरिएको भए 16-19 असोजको मिति सार्न सकिने सुविधा हुन्थ्यो। 16-19 असोजमै केन्द्रीय महाधिवेशन गराउन संस्थापन पक्ष जिल्ला र प्रदेश अधिवेशन नै नगरी केन्द्रीय महाधिवेशन गर्न जुटेको छ।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
0: मध्यपूर्वको तनावपछि नयाँ श्रम स्वीकृति लिएर खाड़ी मुलुकमा रोजगारीका लागि जाने नेपालीको संख्या आधाभन्दा बढ़ीले घटेको छ। बेतलबी विदामा फर्किएका र विदेश जान नसकेका युवालाई थेग्ने क्षमता स्वदेशी श्रम बजारसँग छैन। खाड़ीबाट फर्किएका श्रमिकलाई समेट्ने पर्याप्त आन्तरिक रोजगारी, सीप उपयोग र सामाजिक सुरक्षा प्रणाली नहुँदा बेरोजगारी, रेमिट्यान्स तथा युवाको भविष्यमा थप दबाव पर्ने देखिँदैछ। कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: धरानका अरूण राई आबुधाबीको 5-तारे होटलबाट आउने फोन पर्खिरहेका छन्। त्यहाँ सेफ रहेका उनलाई अमेरिका, इजरायल र इरान बीच युद्ध शुरू भए लगत्तै 3-4 महिनापछि फेरि बोलाउने भन्दै बेतलबी विदामा घर पठाइएको थियो। उनी घर आएकै 6 महिना भइसक्यो, उताबाट फोन आएको छैन। उनले भने फोन आउला कि भनेर पर्खिबसेको छु। राईले अहिले हरेक महिना 7,000 दिराम अर्थात करिब पौने 3 लाख रूपियाँ तल दशमलव गुमाइरहेको बताए। अमेरिका, इजरायल र इरान बीच गत 16 फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र, श्रम बजार र राई जस्ता हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरू मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19 लाख नेपाली कार्यरत छन्। पश्चिम एसियाको तनावपछि त्यहाँ कार्यरत कति नेपाली रोजगार गुमाएर वा बेतलाबी विधामा फर्किएका छन् भन्ने एकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गत फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गत फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। कतारका लागि पूर्व राजदूत नारदनाथ भारद्वाजले खाड़ीको अर्थतन्त्र नै अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा निर्माण र लगानीमा निर्भर रहेको बताए। खाड़ी क्षेत्रमा श्रमिक मागमा सबैभन्दा ठूलो गिरावट प्रमुख गन्तव्य यूएईमा 59.05% छ। त्यसपछि साउदी अरबमा 57.02%, कतारमा 35.08%, कुवेतमा 42.93% र बहराइनमा 45.49% गिरावट छ। युद्धको कम असर परेको ओमानमा भने 24.33% बढेको छ। खाड़ी क्षेत्रमा 2,000 भन्दा बढ़ी रोजगारदाता कम्पनीलाई श्रमिक पठाइसकेको प्याराडाइज इन्टरनेशनल प्रणालीका प्रबन्ध निर्देशक नवराज केसीले युद्धपछि श्रम बजार खुम्चिएको बताए। अहिले पुराना श्रमिक श्रम इजाजत नवीकरण गरेर पुरानो कम्पनीमा पनि फर्किरहेका छन्, तर श्रम इजाजत नवीकरण पनि पहिले जसरी भइरहेको छैन। वैदेशिक रोजगारीमा गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको प्रतिवेदन अनुसार खाड़ी क्षेत्रको श्रम बजार नै ठूलो जोखिमको दबावमा छ। खाड़ी क्षेत्रको संकट लामो समयसम्म रह्यो भने सबैभन्दा पहिले र सबैभन्दा बढ़ी असर निर्माण, सेवा, यातायात, होटल तथा अन्य कम सिप आवश्यक पर्ने क्षेत्रमा कार्यरत अध्यक्षीय श्रमिकको बेरोजगारी दर 3.45% बढ़ने अनुमान प्रतिवेदनले गरेको छ। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको मुख्य शहर रियाद, जेदा, मक्का लगायत क्षेत्रमा आक्रमण गरेपछि ती क्षेत्रमा काम गरिरहेका नेपाली सुरक्षा दबावमा छन्। उनीहरू आफ्नो रोजगारी निरन्तरता हुन्छ कि सुरक्षाको कारणले घर फर्किनु पर्ने हो भनेर चिन्तित छन्। रोइटर्सका अनुसार साउदीको पूर्व पश्चिम तेल पाइपलाइनमा आक्रमण हुँदा तेल ढुवानीमा अवरोध आएको छ र त्यसले विश्व आपूर्तिमा असर पर्ने चिन्ता बढ़ेको छ। हजारौं नेपाली कार्यरत साउदीको नियम र रेड सी परियोजना पनि प्रभावित छन्। प्याराडाइजका प्रबन्ध निर्देशक केसीले खाड़ीको अर्थतन्त्र पहिलेकै गतिमा नफर्किएसम्म नयाँ श्रमिक भर्ना पनि पहिलेकै अवस्थामा फर्किन कठिन देखिएको बताए। विश्व बैंकले ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धि, व्यापारमा गिरावट, पर्यटनमा कमी, रेमिटेन्स घट्ने, सरकारी वित्तीय दबाव बढ़ने तथा जनसंख्याको विस्थापन जस्ता असरहरू थप गहिरिने सम्भावना रहेको जनाएको छ। विश्व बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक मध्ये 77.3% खाड़ीमा रहेकाले युद्ध लम्बिँदा श्रम माग र रोजगारीमा आउने परिवर्तनबाट रेमिटेन्स प्रभावित हुने जोखिम उच्च रहेको चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा आउने 40-45% रेमिटेन्स खाड़ी क्षेत्रबाट आउने गरेको छ। खाड़ी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिटेन्समा तत्काल गिरावट देखिएको छैन। गत आर्थिक वर्ष मुलुकमा 23.63 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले श्रमिक जाने संख्या घट्दै गए पनि रेमिटेन्समा तुरन्तै असर नदेखिने बताए। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 7,746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किनु परेको छ।
1: बाग्लाकोटमा भएको चीन नेपाल सीमा बैठकमा हिमतालको अध्ययन विपद तथा सीमा सुरक्षा सम्बन्धी सूचना नियमित आदान प्रदान गर्ने सहमति भएको छ। नेपाली पक्षले सीमावर्ती नागरिकको आवत जावत सहज बनाउन मानसरोवर यात्राका लागि अनुमति दिन तथा बझाङको उरै नाका सञ्चालन गर्न माग गरेको छ। बैठकमा व्यापारिक सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने र स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गरी सीमा क्षेत्रको सहकार्य बलियो बनाउने विषयमा पनि छलफल भएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने पुरान काउन्टी र नेपालका सीमावर्ती जिल्लाका अधिकारीबीच सीमा बैठकमा सो सहमति भएको बताइएको छ। बैठकमा सीमा सुरक्षा विपद व्यवस्थापन तथा दुई देशबीच परम्परादेखि चलिआएको व्यापारिक र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने विषय पनि छलफल भएको बताइएको छ। पुलान काउन्टीको ताक्लाकोट बजारमा भएको यस वर्षको बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा सूचना आदान प्रदान, विपदका बेला समन्वय तथा स्थानीय स्तरमा नेपाल चीन सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए। It's always fun when you

ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। देशका विभिन्न भागमा बिहिबारदेखि निरन्तर वर्षा हुँदा काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति प्रभावित भएको छ। आपूर्तिमा समस्या आउँदा तरकारीको मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरोध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति एकै दिनमा 63.16% घटेको। सो बजारमा शुक्रबार 2,24,500 किलो तरकारी भित्रिएको थियो, जबकि बिहिबार 6,57,300 किलो तरकारी भित्रिएको थियो। वर्षा हुनु अघि भने दैनिक 7-8 लाख किलो तरकारी भित्रिने गरेको थियो। गत मंगलबार 7-9 हजार र बुधबार 7,31,000 किलो तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क छ। कालीमाटी व्यवसायीका अनुसार शुक्रबार र हिजो तरकारीको आपूर्ति 25% भन्दा बढ़ीले घटेको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिव बिस्किट।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा एसआईआर स्पेशल इन्टेन्सिभ रिभिजनलाई लिएर निर्वाचन आयोगको काम कार्यवाहीमाथि ठूलो विवाद निम्तिएको छ। मतदाता नामावली पुनरावलोकनका क्रममा लाखौं योग्य मतदाताको नाम हटाइएको विपक्षी दलहरूले पहिलेदेखि नै आरोप लगाउँदै आएका थिए। 23 सेप्टेम्बरमा द इण्डियन एक्सप्रेसकी पत्रकार ऋतिका चोपड़ाको खोज रिपोर्टमा प्रकाशित भएपछि सो विवाद निर्वाचन आयोगभित्र पुगेको छ। इण्डियन एक्सप्रेसको रिपोर्ट अनुसार आयोगका तीन मध्ये दुई निर्वाचन आयुक्त सुखवीर सिंह सन्धु र विवेक जोशीले पछिल्ला 10 महिनामा आयोगका विभिन्न निर्णय र निर्देशनमाथि कम्तीमा 14 पटक लिखित असहमति जनाएका थिए। ती असहमति नयाँ मतदाता थप्ने प्रक्रिया, मतदाता नाम हटाउने तथा पुनः कायम गर्ने काम र मतदाता विवरण राख्ने डिजिटल प्रणालीको नियन्त्रणसम्मका विषय थिए। निर्वाचन आयोगले भने आयुक्तहरूबीच फरक मत आउन निर्णय प्रक्रियाकै सामान्य हिस्सा भएको र एसआईआर लगायतका सबै अन्तिम निर्णय तीनै आयुक्तको सहमतिमा भएको दावी गरेको छ। तर विवाद अहिले निर्वाचन आयोगभित्रको सहमतिमा मात्रै सीमित छैन। विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि कार्यवाही र उनलाई पदबाट हटाउन माग गरिरहेका छन्। कंग्रेसले

0: 149 रन बनाएको थियो। त्यसपछि जापानको टोलीले वर्षा बाधक हुँदा दोस्रो इनिङ खेल्न नसक्दा खेल नतिजाविहीन भएको। नेपालका लागि सन्दीप जोराले अभिजित
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9 तुमलिन्टार एयरपोर्ट गेट।
2: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
2: सम्पर्क 0294400084 र 9804545870।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 9865349444
4: र 0295901055।
6: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू,
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9862096400
4: र 9919327375। के
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खुल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङको दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
4: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio San Kawasawa.
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नि
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी सम्पर्क नम्बर 98525557
4: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
6: किन र काका
5: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
6: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
5: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
6: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
6: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
5: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
5: सम्पर्क 029-41-0084 र 98-40-45-827
7: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 029-575-267 मोबाइल 97438-46084
8: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
9: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
8: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901555।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: नमस्कार है वडाध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
20: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
22: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
24: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
25: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
26: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
25: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
25: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
26: दाँत खोल्ने, दाँत सफा गर्ने,
25: दाँतको एक्सरे गर्ने,
26: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
25: झिक्न मिल्ने आरपीडी लगाइने,
26: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
25: बाङ्गो टिङ्गो दाँत मिलाइने,
26: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
25: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्के अगाडि।
26: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
25: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
25: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
26: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
25: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
26: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
25: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
26: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
25: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
26: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
25: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
26: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
25: थप जानकारीको लागि 029562061,
26: 029570315
25: र 98520617
26: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
7: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी

0: कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646।

0: येभ्यैव च नमः शोहाय शोधायै नित्यमेव नमो नमः।
1: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईँको प्रतीक्षालाई समाप्त गर्दै उपस्थित भएको छु। सनातन रेडियो नेटवर्क हुँदै नेपालमा विभिन्न जिल्लाहरूबाट एकैसाथमा प्रसारण भइरहेको कार्यक्रम ज्योतिष दर्पण लिएर उपस्थित छु र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कारणी संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहन्छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि तपाईँ हामीसँग उपस्थित भएर धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्न सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणमा शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज सोच महिना हो 11 गते आज आइतबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 27 तारीक नेपाल सम्बत 1146 यहाँ लागा रौद्रनाम सम्वत्सर श्री सूर्य रहेको छ। दक्षिणायन शरद ऋतु आज आश्विन कृष्ण पक्ष यानि कि सोह्र श्राद्ध पक्ष शुरू भयो। यसलाई पितृपक्ष भन्ने गरिन्छ। हरेक सालमा आश्विन महिनाको कृष्ण पक्षको प्रतिपदादेखि अमावस्या यानि कि औंसीसम्मको यो जुन 15 दिन रहेको छ यो विशेषत सोह्र श्राद्ध यानि कि पितृपक्ष रहनेछ। आज सूर्योदयमा प्रतिपदा रहेको छ 38:31 21:19 उत्तर भाद्रपद नक्षत्र 16:06 दिनको 12:21 वृद्धि युग 18:57 बालवकरण 9:33 आज आनन्दादेवीकोमा स्थिर योग रहेको छ। आजको दिनमानको समय 29:56 बिहान सूर्य उदय 5:55 जाँदा भयो। साँझ सूर्यास्त 5:53 जाँदा रहनेछ। आज सोह्र श्राद्ध प्रतिपदा श्राद्ध आज गर्नुपर्छ। द्वितीय श्राद्धको लागि आज एक साकी भोलि द्वितीय श्राद्ध रहेको छ। अब पालो रहेको छ ग्रह गोचरको। ग्रह गोचरमा सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था मीन राशिमा छन्। आज दिनैभरि मीन राशिमा रहनेछन्। मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा त राहु कुम्भ राशि र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित आज तपाईँको दिन कसरी व्यतीत हुन्छ, के भन्ला त आजको ज्योतिषहरूले फली ज्योतिष शास्त्रमा तपाईँलाई कसरी अगाडि बढ़ाइरहेको छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अब तपाईँका मेषवादी बारु राशि फल यस प्रकार रहेको छ। मेष राशिको लागि आजको दिनमा उन्नति राम्रो छ, तर अलिकति बाह्रौं चन्द्रमा भएकाले काममा अलिक बाधाहरू आइपर्न सक्छ, तर पनि आफ्नो काममा निरन्तरता दिनु शुभ छ। नबनेका काम भन्दाखेरि मनमा उत्साह त यसै पनि राम्रो रहने नै भयो, तर पनि आजको दिनमा विशेष गरी आमदामी भन्दा पनि आज आफ्नो कामलाई एकदमै ध्यान दिनुहोला। साथीभाइसँग गम्भीरमा दिन व्यतीत नगराउनु। आजको दिनमा तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहनेछ। तपाईँको कामले गर्दा चारतर्फी तपाईँको प्रशंसा नै प्रशंसा रहनेछ। उन्नति र प्रगतिमा राम्रो छ, भाग्य राम्रो छ। नयाँ कामको थालनी गर्दै प्रेममा भने अलि असफल बन्न सक्ने योग छ। पशु चोपा र कृषिमा भने मनज्ञ धनार्जन गर्न सकिनेछ। आजको दिनमा तपाईँको मनमा उत्साह थपिनेछ। वैदेशिक यात्राको लागि काम सफल बन्दा मन प्रसन्न रहनु रहने खालको योगहरू देख्न सकिन्छ भने आज तपाईँलाई माया गर्ने व्यक्तिहरूले प्रेम प्रस्ताव पनि गर्न सक्छन्। वैवाहिक सम्बन्धमा बाँधिनुभएकाहरूको लागि पति पत्नी बीचको सम्बन्ध सुधार भएर जानेछ। खेलकुद र सांगीतिक क्षेत्रमा रुचि वृद्धि रहनेछ। चटपटेको भएर रहँदा अलिकति विशेष ख्याल गर्नुहोला। पेटमा स्वास्थ्यमा समस्या हुन्छ। औषधि मूल्यवर्धन खर्च वृद्धि छ। विशेष गरी अलि आफ्नो यात्रालाई भने कमजोरी बनाउन सक्ने दिन छन्। घरमै बसेर भगवान चिन्तन गर्नु राम्रो हुन्छ। कन्या राशि हुनेको लागि मान सम्मानमा पनि वृद्धि रहनेछ भने आटेकताकेका काममा पनि सफलता मिल्ने योगहरू राम्रो देख्न सकिएको छ। मान सम्मानमा वृद्धि हुनेछ, आटेकताकेका कामबाट सफलता मिल्दा आफूलाई पनि हर्ष उल्लास राम्रो रहने आजको राशिबाट आजका ग्रहबाट तुल कन्या राशिको ग्रहमा संकेत देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
1: आजको दिन तपाईँको मांगलिक कार्यमा दिन व्यतीत रहनेछ। कुनै पनि पीठहरूको दर्शनले आजको दिन तपाईँको लागि निकै राम्रो बन्न सक्छ। मान सम्मानमा पनि वृद्धि यी राशि तुलालाई संकेत छ। नभनेका काम बन्दा मनमा हर्ष र उल्लास थाउने योग रहेको छ। कामबाट सफलता प्राप्तिको लागि दिने शुभ राशि वृश्चिकबाट संकेत देख्न सकिन्छ। लामो दूरीको यात्राले तपाईँलाई सहज बनाउन सक्ने सम्भावना छ। मान सम्मानमा वृद्धि रहन्छ। अलिकति आजको दिनमा तपाईँको राशिबाट हेर्दा चौथो चन्द्रमा र शनि भएकाले अलिकति आमालाई दुःख हुन्छ। मामलहरूबाट केही अशुप्रिय अप्रिय घटनाहरू सुन्नुपर्ने बाध्यात्मक सृजना हुन सक्छ। सावधानी अपनाउँदै ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नु राम्रो हुन्छ। तपाईँको कामनाले अरूको काम पनि सहज हुनेछ। आफ्नो काम पनि सफल बन्ला आजको दिनमा महत्वपूर्ण क्षणको दिन व्यतीत रहन्छ। अलिकति हात हतियार चलाउनुहुन्छ भने सावधानी भने अपनाउनु पर्ने एकदमै राम्रो दिनहरू हुन सक्छ। धार्मिक क्षेत्रमा मन जान सक्छ। अलिकति चोटपटेकोबाट भने विशेष ध्यान दिनु राम्रो हुन्छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु आजको दिनमा आर्थिक क्षेत्रमा प्रसन्न रहने योग छ। आजको दिनमा राजनैतिक अवस्थामा पनि शुभ रहेको छ भने आजको दिनमा तपाईँको लागि मन परेका व्यक्तिहरूसँग अचानक भेटघाटको पनि सम्योग मिल्नेछ। अन्त्यमा मीन राशि हुनेको लागि धन गर्दै आएका कामबाट सफलता मिल्नुको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। नभनेका काम बन्दै जान सक्ने युग रहेको छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं र हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामी तपाईँसँग भएका विभेद जानकारीहरू दिने गर्छौ। तपाईँको साथमा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी हरेक दिन 8 बजेबाट हामी 9 बजेसम्मको समय अवधिभर तपाईँसँगै रहन्छौ अनि तपाईँको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास जारी रहनेछ। कार्यक्रम सुन्दै हुनुहुन्छ, आज त घर घरमा शुद्ध पवित्र राख्नु भएको होला, आज हरेकको घरमा शुद्ध पवित्र भोजन पाक्नेछ। आज पितृलाई सबैले प्रसादीको रूपमा भोजन दाल भात सब्जी अचार बनाएर अर्पण गर्नुहुनेछ मलाई विश्वास छ। तुलसी पत्रहरू छोडेर मैले हिजो पनि भने, जुन पितृलाई प्रसन्न हुने चीजहरू तपाईँले अर्पण गर्नुहुन्छ तपाईँ घरमा सुख शान्ति अनि समृद्धि प्राप्त रहनेछ। हिजोका धेरै कमेन्टहरू पनि छन्, त्यो कमेन्टलाई पनि हामी आज पक्कै पनि हेर्नेछौ र तपाईँसँग हामी तपाईँको पनि केही अरू जिज्ञासाहरू भए आज सनातन रेडियो नेटवर्कबाट तपाईँहरूलाई धेरैको उत्तर हामी एकै साथमा दिँदैछौ। हामीले हिजोको बारेमा पितृलाई प्रसन्न पार्ने फूलको नाम फेसबुकतिर युट्युबतिर पनि राखिदिएका छौं, तपाईँहरूले गएर हेर्न पनि सक्नुहुनेछ। अन्य पितृलाई हामीले हिजो 6 वटा फूलको बारेमा त चर्चा र परिचर्चा गरियो, तर 6 वटा फूल होइन, नचल्ने फूल के हुन् त? कुन फूल पितृको यो 16 श्राद्धमा टिपेर घरमा ल्याउनु हुँदैन अथवा पितृलाई अर्पण गर्न हुँदैन भन्ने कुरामा हामी अझ तपाईँलाई धेरै कुरामा जानकारी गराउने बाँकी नै छ। त्यही भएर कार्यक्रम सुन्दै हुनुहुन्छ, सुन्नुपर्छ र सँगै रहनुहोला है। म तपाईँलाई यतिखेर कोही जिज्ञासु हुनुहुन्छ उहाँसँग प्रत्यक्ष कुराकानी गर्छु, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्छौं। सम्भव भएसम्म यो 16 दिन पितृको लागि विशेष कर्महरू सहित हामी तपाईँसँग छलफल गरौं। तपाईँकोतिर पितृलाई के चलाउने गर्नुहुन्छ? मैले हिजो पिण्डमा के राख्नुपर्छ भनेको थिएँ, मैले फेसबुकमा युट्युबमा राख्नको लागि हिजो भ्याइन, आज यी सबै कुराहरूलाई समेटेर पिण्ड भनेको के हो, पिण्डमा के चिज राखेपछि पिण्डको विधि पूरा हुन्छ, सबै कुराहरू हामी फेसबुकबाट युट्युबबाट पनि राख्ने प्रयास गर्छौं र हामीले हिजो रेडियोबाट पनि भनिसकेका छौं, आज पनि जानकारी गराउँछु। त्यसो भएको हुँदा तपाईँहरू हामी सँगै रहनुहोला, हामीसँग 1 घण्टाको समय दैनिक छुट्याउनुहोला, तपाईँलाई केही न केही ज्ञानवर्धक शास्त्रीय प्रमाणको आधारमा बताउनेछौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कालीकोटदेखि गणेश प्रसाद चौला बोल्दैछु।
0: कालीकोटबाट गणेश प्रसाद चौला गए,
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले यतिखेर?
1: रेडियो नयाँ
0: कर्णाली सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: म आफ्नै बारेमा गुरु।
0: तपाईँको घरमा श्राद्ध कसले गर्छ कि गर्नुहुन्न कसैले?
1: बुवाले गर्नुहुन्छ।
0: श्राद्ध माने आजदेखि के खानुहुन्छ घरमा?
1: आज खानुहुन्न, अब व्रत बस्नु भएको
0: छ। हो, अब तपाईँको अहिले हेरिहालौँ त, तपाईँको साल महिना गते समय भनिदिइहाल्नु त?
1: 2065 साल असारको 9 गते।
0: असार महिनाको 9 गते के बार थियो?
1: सोमबार।
0: कति बजे?
1: 11:14
0: बिहान कि बेलुका?
1: बेलुका।
0: जिल्ला पनि भनिदिनु सँगसँगै, कहाँ जन्मिनु भयो?
1: कालीकोट जिल्लामा।
0: तपाईँको आफ्नै हो? राशिको नाम गेहेन्द्र कुमार, कुम्भ राशि हुन्छ, पञ्चमी भन्ने तिथिमा जन्मिनु भएको रहेछ। हो, राशिको नाम गेहेन्द्र, कुम्भ राशि भयो, लग्नमा कुम्भ लग्न देखिन्छ, कुम्भ लग्नको मालिक चन्द्रमा के अरे शनि, शनि गएर सप्तम भावमा गएर बसेको छ, वैवाहिक जीवनलाई असाध्य अशुभ पार्ने भयो, मंगलसँग अब गएर बसेको शनि छ, पत्नी असाध्य रोगी प्राप्त हुन्छ। अहिलेको अवस्थामा तपाईँको लागि ग्रहमा यतिखेर ठ्याक्कै 18 सम्म राहु रहेछ, अब राहुले बल्ल तपाईँलाई छोड्दैछ, पढाइमा एकदमै धेरै ढिलासुस्ती भयो, काम गर्न अप्ठ्यारो भयो है? कि पढाइ छोडिसक्नु भयो?
1: पढाइ छोडेको छैन, पढिरहेको छु,
0: तर भने जस्तो राम्रो छैन होइन?
1: हजुर,
0: जति मेहनत गरे पनि सफलता हात छैन, अब उल्का भन्ने ग्रहको शान्ति गरिदिनु, पूजा पाठ गरिदिनु, एउटा आगको बोर्डसँग विवाह गर्नु, वैवाहिक जीवन राम्रो हुन्छ, अहिले सानै उमेरदेखि केटीको पछाडि नलाग्नु होला, यहाँ प्रेम पर्ने संकेत देखिएको छ माङ्गलिकको कारणले गर्दा है, मान्छेहरू त राम्रो हुनुहुन्छ, चिसोको समस्या लागिरहन्छ, घाँटीमा घेरघेर भइरहने अथवा टन्सिल हुने यो खालको समस्या बढी हुने भएकाले विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने तपाईँको लागि राम्रो हुन्छ है। अरू के छ विशेष जिज्ञासा? आमा बुवासँगको सम्बन्ध ठिक छ, दाजुभाइसँग ठिक छ, अहिले म तपाईँलाई केही भनिनँ, पढाइमा विशेष ध्यान दिनु अनि स्वास्थ्यमा चिसोबाट जोगिनु र स्त्रीप्रतिको आकर्षण कम गर्नु राम्रो हुन्छ। छुट्टिन्छु, राधे राधे।
1: घरको
0: एकदमै ठिक छ, आत्तिनु पर्दैन।
1: अनि शुभ रंग, शुभ अङ्क
0: तपाईँको लागि सबैभन्दा राम्रो पूर्व दिशा राम्रो हुन्छ, पहेँलो रंग राम्रो हुन्छ, सात अङ्क राम्रो हुन्छ। राधे, हजुर, उल्का भन्ने ग्रहको शान्ति गर्ने अनि सातौं माङ्गलिकको आँखसँग विवाह गर्ने, यति गरी चाहिँ भइहाल्छ। राधे राधे। हामी कार्यक्रममा छौ, यतिखेर हामीलाई कालीकोटबाट सम्झिनु भयो, रेडियो नयाँ कर्णाली सुनेर नेपालभरमा कार्यक्रम बजिरहेको छ, तर तपाईँले कहाँबाट सुन्नुहुन्छ भन्ने कुरामा भर पर्ने हो, कहाँदेखि सुन्दै हुनुहुन्छ। सनातन रेडियो नेटवर्कमा एक दुईवटा कमेन्ट छन्, म हिजो र आजका कमेन्टहरू पढिहाल्छु के रहेछ। हिजो मलाई नाम खुलाउनु भएन भने म नाम वाचन गर्ने छैन, अथवा नाम ठेगाना भन्नुभयो भने अझ धेरै राम्रो हुन्छ, हामीलाई कहाँबाट सम्झिनु भयो भन्ने कुरा पनि थाहा हुन्छ। हिजोको कमेन्ट छ, जय श्री राधे गुरूजी, बाबु जीवित हुनुहुन्छ तर आमा हुनुहुन्न, यो स्वर श्राद्धमा मैले सुनेको बुबा हुनेले आमाको श्राद्ध गर्न हुँदैन भन्ने के सत्य हो? यसलाई मैले भन्छु, यो विशेष गरी पिताजी नहुनेले गर्ने श्राद्ध हो यो स्वर श्राद्धमा। माताजी हुनुहुन्न तर पिताजी हुनुहुन्छ भने स्वर श्राद्धमा श्राद्ध गर्नु पर्दैन, तर चोखोनितो खानु राम्रो हुन्छ है। अर्को छ, गुरु राधे राधे, अनि मखमली गोदावरी तितेपातीको पत्ता चल्दैन गुरु श्राद्धमा भन्नुभएको छ। अब यस्तो छ, मैले हिजो तपाईँहरूलाई छवटा चिजहरू प्रिय फूल भने, मैले अन्य फूलहरू पनि अप्रिय फूल पनि भने, यो तितेपातीहरू पितृको लागि प्रिय पनि हुन्छन्, यो आफ्नो हाम्रो परम्परा पनि छ, तितेपातीलाई अशुभ पनि मानेको छैन है, तपाईँहरूले त्यसलाई अर्पण गर्न सक्नुहुन्छ, तर रस बिनाको फूल चाहिँ भगवानलाई अर्पण नगर्नु भन्ने पनि परम्परा छ। त्यसो भएको हुँदा पात जस्ता फूल देखिने फूलहरू, यो के भन्छ हामी त्यसलाई, घडी फूल, के अरे गेट फूल, के फूल भन्छौँ नि होइन, यो पात जस्तै हुने क्या, न त्यसमा बासना छ न त्यसमा रस छ, त्यस्ता फूल चाहिँ न देवतालाई न पितृलाई कसैलाई पनि अर्पण नगर्नु। आज यति भने, काठमाडौँमा कुन रेडियोबाट बज्छ गुरु भन्नुभएको छ, काठमाडौँमा चाहिँ रेडियो बज्दैन, अनलाइनको माध्यमद्वारा सुन्न सकिन्छ। अर्को छ, सुस्मिता कुमारी बोहराले राधे राधे गुरु भन्नुभएको छ, आफ्नो हेर्न खोज्नुभएको रहेछ, नम्बरमा फोन गर्नुहोला। अर्को छ, हिजोको कमेन्ट हो यो, राधे राधे गुरु, म मकवानपुर हेटौँडा चिस्तापानीदेखि निरन्तर रूपमा कार्यक्रम हेर्दै आइरहेको छु, पितृलाई पारिजातको फूल चढाउन मिल्छ कि मिल्दैन? जय श्री राधे, राधे गुरु भन्नुभएको छ। पारिजातको फूल चढाउन मिल्छ, पारिजातको फूल एकदम पवित्र फूल हो, तर पारिजात भन्दा चाहिँ मैले हिजो भनेका फूलहरू, चम्पा फूल, म यसको बारेमा अझ धेरै व्याख्या गर्छु, चम्पा भनेको के हो होइन, भृङ्गिराज भनेको के हो, केतकी फूल के अरे, केतकी भगवानलाई चढ्दैन त के हो, अगस्ती भगवानलाई चढ्छ त के हो, यसको बारेमा समय मिलेसम्म केही चर्चा गर्ने नै छु। नमन गुरुदेव, प्रमानन्द सापकोटा कमलनगर नारायणघाटबाट हाम्रो पात्रोमा रेडियो सनातन सुन्छु। गुरुदेव, अहिले हामी श्रीमान श्रीमती नै बुबाको स्वर्गावास भएको एक वर्षे दुःखमा छौं, वार्षिकी बारेर बसेको नवौं महिनामा छौं, अहिलेको परिस्थितिमा मेरो अर्धाङ्गिनीले आफ्नो पिताको तिथि तथा स्वर श्राद्धमा के गर्नु हुँदैन भन्नुभएको छ। अब पिताजीको उहाँको माइतमा गएर दाजुभाइले सबै कुराहरू गरिरहेको बेला त्यहाँ गएर सामान्य टिकाहरू लगाउनुहुन्छ, अरू त के गर्नुपर्छ र? अब सिधारो दिन पनि मिल्छ, त्यस्तो नमिल्ने होइन है, आफ्नो पितृको नाममा साँझ बिहान बत्तीहरू बाल्न हुन्छ मजाले, वार्षिक बारेको बेला झन् पितृको नाममा वर्षैभरि चाहिँ पितृको नाममा गाईको घिउमा बत्ती बाल्नु पर्ने हो विधान अनुसार, तर आजभोलि मान्छेलाई अह राम राम राम लो हुँदैन, सेतो वस्त्र लाएपछि त छुनै हुँदैन भन्ने खालको परम्परा भइदियो मेन समस्या। अनि मेरो काकाको छोरा बितेको, मेरो त दसैँ छैन भन्ने एउटा, मेरो त ठूलो बाबु बितियो अथवा कान्छा हजुरबाका नाति बित्यो, यसपल्ट दसैँ छैन भन्ने परम्परा असाध्यै घृणलाग्दो परम्परा हो। को बित्दा कति दिन जुठो तपाईँलाई अशुभ हुन्छ, एकदम जानेर अगाडि बढ्नुपर्छ। मैले धेरैचोटि पनि गरेको छु, दसैँ उको उकासमा अब पैसै जोगाउने हो भने त्यसो गर्नु होला, अन्यथा आफ्नो माता र पिता बित्नुभन्दा अरू बितेको बेला दसैँ रोकिँदैन है, एकदम ध्यान दिनुहोला। फेरि पनि भने को अरे आफ्नो बाउ र आफ्नो आमा भन्दा अरूको जुठोले तपाईँको दसैँ रोकिँदैन। फेरि छोरी मान्छेको हकमा सासु र ससुरा पनि आमा बुबाको सहारा हुन्छ है, फेरि त्यसो गर्नुहोला, त्यसरी तपाईँले बुझ्नुहोला है त। परमानन्दजी तपाईँको पत्नीले सोह्र श्राद्धमा सबै कर्महरू गर्नुहुन्छ है, पितृलाई स्मरण गर्नुहुन्छ पाइन्छ। आजको कमेन्ट छ भर्खरै मात्र, जय श्री राधे गुरु, म सरलाईबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छु गुरु, मेरो जिज्ञासा गुरु हो, सपनामा घरभित्रको उत्तरपट्टि पानी देखिनु राम्रो हो कि नराम्रो हो, उत्तरपट्टि नै मूल ढोका पनि हो भनिदिनु भए आभारे हुने थिए राधे राधे गुरु भन्नुभएको छ। सङ्गलो पानी देखेको राम्रो, धमिलो पानी देखेको नराम्रो हुन्छ है। यो कमेन्ट कहाँ पढ्नु भयो होला गुरुदेवले भन्ने तपाईँलाई मनमा खोल्दोली छ भने हाम्रो पात्रो भन्ने एप्स तपाईँको मोबाइलमा छ, त्यहाँ गएर भित्र रेडियोको बक्समा जानुहोला, अनि त्यहाँभित्र गइसकेपछि सर्च बटनमा गएर सनातन रेडियो नेटवर्क सर्च गर्नुभयो भने भइहाल्छ। हामी सोह्र श्राद्धको विशेषमा छौं, केही कुरा तपाईँको प्रश्न अनुसारको उत्तर पनि दिँदै जानेछौं है। राधे राधे गुरुजी, म तप्त बोहरा कैलालीबाट सामुदायिक एफएम अत्तरिया 92 MHz सुनिरहेको छु भन्नुभएको छ। उहाँले आफ्नो बारेमा हेर्न खोज्नु भएको रहेछ, नम्बरमा फोन गर्नुभयो भने हेर्न मिलिहाल्छ है। अब एउटा महत्वपूर्ण प्रश्नहरू अझ धेरै आउँदैछन्। हामी सकभर तपाईँहरूको मनमा कुनै पनि दुविधा नहोस्, कुनै पनि केस नहोस्, तपाईँले गरिरहनु भएको सोह्र श्राद्ध एकदम निर्विघ्नतापूर्वक सम्पन्न होस् र तपाईँले गरे कर्म साँच्चैको पितृले पाउन् भन्ने अभिप्रायको साथमा यस्ता जानकारीहरू दिइरहेका छौं। राधे राधे गुरुदेव, मेरो बाबा पित्रु भएको 10 महिना भयो गुरुदेव, वार्षिक पुण्यतिथि गरेको छैन गुरुदेव, र मैले पितृको नाममा के गर्नु पर्ला गुरुदेव? राधे राधे, बत्ती बाल्ने, सिधा दिने, ब्राह्मण भोजन गराउने सबै कर्म गर्न मिल्छ है। राधे राधे गुरु, म सिन्धुलीबाट वेदनाथ अधिकारी रेडियो विजय किल्ला सुन्दैछु, मेरो जिज्ञासा, मेरो बुबा आज भन्दा 43 वर्ष अघि द्वादशी भनेको द्वादशी दुवा हुँदैन द्वादशी तिथिमा परलोक हुनुभएको थियो। हामीले सोह्र श्राद्धमा हजुर बुबाको तिथि पञ्चमीमा श्राद्ध गर्दै आएका छौं, हजुर बुबाको एकोद्दिष्ट श्राद्धमा सिधा तर्पण गर्छौ, अब सोह्र श्राद्धमा हजुर बुबाको तिथिमा श्राद्ध गर्न फरक पर्छ कि पर्दैन होला, कृपया बताइदिनु हुन अनुरोध गर्दछु राधे राधे। सबैभन्दा पहिले तपाईँको हजुर बुबाको पञ्चमी तिथिमा तपाईँले श्राद्ध गर्नु नै पर्छ, हजुरबाको तिथिमा सिधा दिने, अनि सोह्र श्राद्धमा चाहिँ द्वादशीसम्म कुर्न अप्ठ्यारो भएर पञ्चमी गर्न पाइँदैन है। वेदनाथजी, हजुरबुवाको पनि तिथिमा तपाईँ श्राद्ध गर्नुहुन्छ, फेरि हजुरबाको तिथिमा श्राद्ध गर्नु भएको छ भने हजुरआमा पनि बित्नु भएको छ भने त हजुरआमाको पनि त गर्नु पर्यो फेरि है। त्यसरी श्राद्धै गर्नुभयो, पिण्ड दिनुभयो भने मिल्छ, होइन आज हजुरबाको श्राद्ध यसो भनेर एक टपरी चामल छुट्याउँदैमा सोह्र श्राद्धमा पञ्चमीमा तपाईँलाई अधिकार हुँदैन, बुझ्नुभयो? बुझ्नु भएन भने दिउँसो अझ धेरै कुराकानी बुझ्नुलाई फोन गर्नुहोला, म यसको लागि जानकारी गराउँछु है। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाइमा छौं, कार्यक्रममा एकैछिन लिन्छु छोटो विश्राम, अनि विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73671।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न जानकारीहरू दिँदै तपाईलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेको बेला हामी छौं र तपाईसँग ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरू गर्ने प्रयास छौं। यतिखेर कमेन्टहरू आइरहेका छैनन्, नआइसके पनि धेरैको प्रश्न हिजोदेखि मलाई एउटै छ। मेरो माताजीको वार्षिकी बगिरहेको छु, पिताजीको श्राद्ध गर्न स्वश्राद्धमा गर्नुहुन्छ हुँदैन, अथवा मैले एकोदिष्ट श्राद्ध गर्न हुन्छ हुँदैन भन्ने जस्ता कुराहरू आइरहेका छन्। एउटा कुरो जानकारी गरौँ है, यो सोह्र श्राद्ध भनेको के हो भने नि, सोह्र श्राद्ध भनेको चाहिँ पितृहरूको पर्व हो है। यो पितृहरूको पर्वको लागि विशेष गरी पर्व रोकिन्छ। जस्तै हामीले के भन्ने गर्छौं भने, श्राद्धकर्ताको घरमा पत्नी महिनावारी हुनुभयो भने तपाईँले चाहिँ एकोदिष्ट श्राद्ध रोक्नु मिल्दैन, तर यो सोह्र श्राद्ध रोक्नुपर्छ भन्छौ होइन। त्यसै गरी तपाईँको माताजी बित्नु भएको थियो, माताजी बितेको एक महिना पछाडि अथवा 45 दिन पछाडि अथवा 15 दिन पछाडि कहिले हो, पिताजीको तिथि आयो, के गर्ने भन्दा त्यो श्राद्ध गर्नुपर्छ, रोक्न हुँदैन, एकोदिश श्राद्ध रोक्न मिल्दैन। तर सोह्र श्राद्ध भनेको पर्व भएकाले यसमा चाहिँ त्यसरी विशेष गरी आफ्नो माताजीको वार्षिक बोकेको व्यक्तिले श्राद्ध गर्नु अनुचित रहन्छ, यसमा रोक्नुपर्छ भनेर शास्त्रले उद्धृत गरेको छ। अर्को कुरा, सोह्र श्राद्धमा यसपालि धेरै गुरुहरूको मैले पनि हेरेँ, मलाई पनि धेरैले त्यो लिङ्कहरू हालिदिनुहुन्छ क्या, यसो भन्न थालेछ बाहुनहरूले भनेर, गुरुबारले भनेर, म त अघा घरमा श्राद्ध गर्न चाहिँ अनुमति दिँदिन, धेरैले हुन्छ भन्नुभयो यसपालि, पैसा तिरेपछि आफ्नै हो, आफ्नो के छ र होइन, त्यो खालको भयो। त्यसै अर्काको घरमा श्राद्ध गर्नुभन्दा बरु म चाहिँ भन्छु तीर्थमै गएर गर्नु, तर तीर्थमा गएर फेरि यो सोह्र श्राद्ध गर्न हुन्न, हो कि भन्छ समस्या यहाँ। त्यही भएर सकिन्छ घरमा जानु, सकिँदैन बरु तीर्थमा गएर भए पनि, यस्तो हो क्या। यो कारण के हो भने मान्छेले बुझ्नु कुरो छ क्या, तपाईँले के हुन्छ भने कहिल्यै पनि तीर्थमा गरिने श्राद्धमा खिर पकाएर गरिँदैन अथवा पायसबाट पिण्ड दिइँदैन, तीर्थ श्राद्धमा जौको पिठो दिनुपर्छ भनेर भन्छन्। अनि सोह्र श्राद्धमा त अनिवार्य रूपमा छवटा पिण्ड त खिर्कै दिनु पर्यो अथवा पायसकै दिनु पर्यो होइन। त्यसो भएको हुँदा त्यो बा तीर्थमा गएर हुन्छ भने त्यही पिठो दिन्छन् कि भनेर हामीले यसलाई अलिकति उद्धृत गरेका हो। म चाहिँ मेरो आफ्नो व्यक्तिगत सल्लाह है, शास्त्र त घरमा गएर गर्नु भन्छ, घर त सबैको छ होइन, त्यसो भएको हुँदा घरमा नहुनेले बरु तीर्थमा गाईको गोठमा बरु राम्रो हुन्छ, अर्काको घरमा त के गर्नु हुँदैन, म त अर्का घरमा गर्न सल्लाह त कुनै पनि हालत दिँदिन, संसारले हुन्छ भने पनि म चाहिँ हुन्न भन्छु। फेरि मेरो आफ्नो तर्क हो, मैले यो शास्त्रीय कुरा गरेँ होइन, शास्त्र त घरमा गर भन्छ, आफ्नो घर नभएपछि गर्ने कुरै भएन झन्। अनि तीर्थमा गएर तीर्थ श्राद्ध नगर्नु, नहुने नसक्नेले चाहिँ बरु धाममै गएर गर्नु, पवित्र ठाउँमा गएर गर्नु, सार्वजनिक ठाउँमा गएर गर्नु श्राद्ध राम्रो हुन्छ। मैले घरमा गर्न भ्याइन भगवान् भन्नु पर्यो नि होइन। त्यसो भएकाले तपाईँहरूलाई विशेष म जानकारी गराउँछु। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर,
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: हरे राम गुरु।
0: हरे कृष्ण, कहाँदेखि बोल्नु भयो भने मैले
1: गुरु
0: राधे राधे, मेरो आवाज सुन्नु भएको छैन हजुरले?
1: किन बोल्नु भएन? सुन्ने होइन त
0: कोही हुनुहुन्थ्यो तर उहाँसँगको हाम्रो संवाद भने कुरा हुन सकेको छैन। हामीलाई एउटा यस्तो प्रश्न आइरहेको छ यो सोह्र श्राद्धको बेला, यो श्राद्धको समयमा यो पढौँ कि नपढौँ भन्ने भइरहेको छ। मलाई एउटा कमेन्ट गर्नु भएको छ, म उहाँको नाम खुलाइन, गुरु जय श्री राधे राधे गुरुजी शुभ बिहानी भन्नुभएको छ। गुरु सुदूरपश्चिमतिरका गुरुहरूले चितवनबाट बनाएको चिना सुदूरपश्चिमसम्म पुग्दा धेरै पैसा खर्च गर्नुपर्छ भन्ने गरेका छन् भन्ने कुरा सुनेको छु। भन्न मिल्छ भने रेडियोमा चिना बनाएको पैसाको बारेमा जानकारी गराइदिनु गुरु। भन्न मिल्ने भए मात्रै हजुर, नमिल्ने भए ठिकै छ, बनाउन मन हुनेले बनाइहाल्छन् भन्नुभएको छ। एउटा मेसेज छ, अर्को मेसेज उहाँले थप्नु भएको छ, 8-10 हजार पैसा सुदूरपश्चिमतिर लागेको छ। आमामामा, 8-10 हजारमा त हाम्रो चारा चिना बन्छ हजुर, अब किन भन्नु पर्यो पैसा होइन कति? अरे 8-10 हजारमा त धेरैवटा चिना बन्छ। 8-10 हजार पैसा सुदूरपश्चिमतिर लागेको छ, त्योभन्दा चितवनबाट बढी पैसा लाग्छ भने पछि कसैले पनि हजुरसँग बनाउन मान्दैनन् होला गुरु भन्नुभएको छ। सायद उहाँले चिना बनाइसक्नु भएको थियो र पनि सबैलाई जानकारी होस् भनेर रेडियोमा सोध्नु भएको हुन सक्छ। त्यस्तो धेरै पैसा हामी लिँदैनौँ क्या हजुर, यो चिना पैसा भन्दा पनि चिना राम्रो बनाउनुहोस् भन्छु म चाहिँ। मैले भन्दा राम्रो चिना सुदूरपश्चिमकै गुरुले बनाउनुहुन्छ भने त्यहीँ बनाउनु होला। बरु 5 ठाउँमा 10 तिर्नुहोस् 15 तिर्नुहोस् 20 तिर्नुहोस्, तर चिना ओरिजिनल हुनुपर्छ, चिना सही मिलेको हुनुपर्छ। त्यो चिनाले तपाईँलाई जिन्दगीमा कहिले उताप चढाव ल्याउने काम त्यही चिनाले गर्छ। तपाईँको चिना मिलेको छैन, बिग्रेको छ भने धेरै समस्याहरू हुन्छ। तर हामी त्यस्तो 5,000-10,000 लिँदैन भाइ चिना बनाएको, हामी सामान्य 1-2 हजारमा चिना बनाउँछौ, 2,000-2,500 चिना बनाउँछौ। कतिको चिना बनाउने पैसा छैन गुरु भन्नुहोस्, फ्रीमा बनाएर डेलिभरी गरिदिन्छौँ यहाँबाट, हातिनु पर्दैन हामीसँग। हामी पैसै कमाउनको लागि हो भने अन्य धेरै तरिकाले पैसा कमाउन सकिन्छ हजुर है। त्यसो भएको भए तपाईँलाई थाहा छ त, पैसा कमाउनको लागि केही गर्नै पर्दैन। पैसा कमाउनको लागि तपाईँहरूलाई मैले सामूहिक कालसर्पयोगको शान्ति गरिदिन्छु भनेर भने पनि स्वयं मान्छे आउनुहुन्छ, आउनुहुन्न? मैले जब कि कालसर्पयोगको शान्ति गर्न भ्याउँदै भ्याउँदिन, म कम्तीमा शुद्ध पढ्ने ब्राह्मण ल्याउँछु, मलाई त्यो पूजाको रौनक ए भरि भराउ यज्ञ देखाउनु भन्दा विधिमा मलाई विश्वास लाग्छ। त्यसो भएको हुँदा हामीले पैसै कमाउनको लागि यो पेसा गरेको चाहिँ होइन। हामीले तपाईँलाई हरेक दिन वर्षौंदेखि सुन्दै हुनुहुन्छ, 1 दशकदेखि तपाईँले कार्यक्रम सायद सुन्दै हुनुहुन्छ, दशकौं भयो कार्यक्रम सुन्नुभएको। हामीले तपाईँलाई संस्कारको बारेमा, संस्कृतिको बारेमा, हामीले जानेका, हामीलाई गुरूमुखीबाट आज्ञा भएका, पालना गर्ने कर्महरू बताइरहेका छौं। त्यसो भएको हुँदा यी चिनालाई अब त्यहाँ हुन सक्छ, तपाईँको आफ्नो गाउँमा कसैले आफ्नो रेट बढी हुन सक्छ, हाम्रो रेट कम हुन सक्छ, एकचोटि बुझ्नु होला। जहाँबाट तपाईँले चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ, एकल फोन गरेर 1 रुपियाँ खर्च गरौँ न है। अनि तपाईँले हामीलाई फेसबुकबाट पनि, हामीले धेरै चिना बनाएको फोटोहरू हालिरहेका छौँ आजभोलि, हामीले पहिलेदेखि नै तपाईँलाई यो फोटोहरू हाल्ने, युट्युबमा राख्ने भन्ने धेरै पहिलेदेखि प्रयास गरेका छौँ, अहिले पनि समय मिलेकै छैन। म आज दिउँसोमा पिण्डमा के राख्नुपर्छ फेसबुकमा जानकारी गराउँछु है, टिकटकमा जानकारी गराउँछु, युट्युबमा जानकारी गराउँछु, अनि पितृलाई नचढ्ने फूल के हुन्, हिजो मैले फूल के चढ्छ, 6 वटा फूल असाध्यै तपाईँलाई श्लोक सहित भनिदिएको छु मैले, हाम्रो फेसबुकमा, युट्युबमा, टिकटकमा गएर हेर्नुभयो भने थाहा हुन्छ। आज म त्यसकै बारेमा अलिअलि केही चर्चा गर्छु, तर समय कस्तो भइदियो भने चिना पनि हेर्नुपर्छ, भ्याइँदैन, मान्छेलाई वास्तु हेर्न पनि जानुपर्छ। अब हिजो अस्ति आज त झन् पानी परेर म कतै हिँड्न पाएको छैन र अलिकति केही शान्त छ, नभए घरको वास्तु पनि मैले हेर्नुपर्छ, चिना हेर्नुपर्छ, चिना बनाउनुपर्छ होइन, अनिखेर चाहिँ आफ्नो घरको पनि थोरै काम गर्नु पर्यो, एकदम सेड्युल असाध्य व्यस्त समय छ, त्यसको बावजुद पनि तपाईँहरूलाई समय दिन म प्रयत्न गरिरहेको छु, सम्झिनु भएको छ, मलाई विश्वास धेरैले गर्नुभएको छ, हरेक दिन मैले चिना बनाउन पाएको छु, हरेक दिन तपाईँहरूले मलाई साथ दिनु भएको छ चिना बनाउनको लागि, हरेक ठाउँमा चिना बनाएर दारचुलाको खलङ्गा पनि चिना पुगेको छ, बैतडी पनि चिना पुगेको छ, गोकुलेश्वर पनि पुगेको छ, इलाम पनि पुगेको छ, शङ्खेश्वर पनि पुगेको छ, खाँदबारी पनि पुगेको छ, भोजपुर पुगेको छ, उता ओखलढुङ्गा, खोटाङ, उदयपुर, हरेक जिल्लामा हामी यहीँबाट चिना बनाएर नेपाली कागजमै हजुर हामी प्रिन्टेड चिना दिँदैन भए नेपाली कागजमा चिना बनाएर तपाईँको गाउँ गाउँसम्म हामीले पुर्याइरहेका छौँ। त्यसो भएको हुँदा तपाईँहरूले पनि हामीलाई प्रत्यक्ष रूपमा सम्पर्क गरेर हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू लिन सक्नुहुन्छ। विशेष गरी यो 16 दिन तपाईँ हामी पितृमय बनाऊ आफ्नो घरलाई, बिहान पनि बत्ती बाल्नुहोला पितृको नाममा, बेलुका पनि बत्ती बाल्नुहोला, तुलसीको मठमा बत्ती बाल्नुहोला पितृको नाममा, हामीले शुद्ध घिउ गाईको घिउबाट बत्ती बाल्ने काम गरौं, यो तेलहरू केमिकलहरूबाट बालेर पितृ पक्कै खुसी हुँदैनन्, पितृको आँखा पोल्छ, पितृलाई अर्कै मनमा छुट्टै भावना हुन्छ, हेर हेर मेरो सन्तानले मलाई यदि धेरै सम्पत्ति कमाइदिए अहिलेसम्म केही गर्न सकेन भन्ने खालका नपारिदिनु होला, सबै कुराको जानकारी गराउँदैछौ हामी। अहिले कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे श्याम गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
2: म इलामबाट हजुर।
0: हजुर हजुर,
2: टिका प्रसाद फतिवडा इलामबाट,
0: इलाम जिल्लाबाट। नाम के भन्नुभयो?
2: टिका प्रसाद खतिवडा।
0: टिका प्रसाद खतिवडा, कहाँनिर पर्यो घर तपाईँको इलाममा?
2: धोरी डाँडा छेउमा पर्छ हजुर।
0: अनि के छ टिकाजी, कार्यक्रम सुन्नु भएको छ? दैनिक सुन्नुहुन्छ कि कहिले कहाँ सुन्नुहुन्छ?
2: दैनिक सुन्छु हजुर।
0: अनि तपाईँकोतिर स्वर श्राद्धको पर्व शुरू भयो?
2: भयो नि आजबाट हजुर।
0: अनि तपाईँले पनि श्राद्ध गर्ने अधिकार पाउनु भएको छ कि छैन?
2: मेरो छ,
0: तृतीय तिथि छ, अनि भोलि स्वर श्राद्ध
2: हजुर,
0: तृतीयसम्म मात्रै बार्ने होला, चौसीदेखि फेरि गमगुम खाने होला कि के छ
2: हजुर?
0: तृतीयसम्म मात्रै बार्ने होला, चौसीदेखि फेरि खाना हुने कुरा नहुने कुरा सबै खाने होला कि के छ?
2: होइन हजुर, त्यसो गरिँदै
0: बार्नुहुन्छ
2: पुरै
0: बार्नुहुन्छ,
2: अरू बेला पनि खाँदिन
0: भनेदेखि। ए हे, भनेपछि तपाईँ प्रणामी हुनुहुन्छ हो?
2: म वैष्णव हो, निमार्ग वैष्णव हो।
0: निमार्ग, राधे राधे
2: राधे
0: श्याम, राधा मेरी स्वामिनी, मे हो राधा जी का दास होइन, जन्म जन्म मुझे दीजिए भागवत में बास कि वृन्दावन में बास
2: हजुर।
0: राधा त प्यारी हुनुहुन्छ नि सबैको होइन, संसारकै प्यारी राधा। अनि के छ, अनि के छ, तपाईँहरू श्राद्ध गर्दा घरमा गर्नुहुन्छ कि तीर्थमा गर्नुहुन्छ कि कहाँ गर्नुहुन्छ?
2: श्राद्ध त घरमा गरिन्छ नि, आफ्नै घरमा
0: है,
2: तीर्थ श्राद्धै भनेर गइयो भने मात्रै त्यो बेग्लै हिसाबले गरिन्छ, नभए त जहाँबाट भए नि घुमेर आएर घरमै।
0: ए भनेपछि आज भोलि आजदेखि अब बिहान बिहान अब हुन त तपाईँ निम्बार्ग वैष्णव दैनिक रूपमा जुन भोजन नै भोग लाउनुहुन्छ होला भगवान्लाई होइन?
2: हजुर भोग।
0: अनि आजदेखि अब पितृलाई पनि भोग लाउने होला?
2: हजुर।
0: ल एकदम पितृमय बनाऊ, पितृ देवता भन्दा ठुला पितृ हुन् है, पितृ भनेको हाम्रा पूर्वज हुन्, हाम्रा परम्परा हुन्, एउटा पितृसँगको हाम्रो एउटा कृतज्ञता पनि हुन्छ यो पितृलाई सम्झिनु भनेको। ठिक छ, खुसी लाग्यो आज परम वैष्णवसँग आज हाम्रो श्राद्धको दिन शुरू भएको दिन बोल्न पायो, असाध्य आभारी छु। भन्नुहोस् त अहिले कसको बारेमा हेर्ने कि केही छ अरू कुरो गफ गफ?
2: म आफ्नै बारेमा हेरौँ कि भनेको।
0: कति सालमा जन्मिनु भयो?
2: म 28 साल फागुन 18 गते बुधबार बिहान 6 बजेको।
0: फागुनको 18 गते बुधबार बिहानको 6 बजे?
2: 6 बजे,
0: ठ्याक्कै 6 बजे हो
2: हजुर, ठ्याक्कै 6 बजे।
0: इलाममै जन्मिनु भएको कि अन्तै?
2: इलाम जिल्लैमा हजुर,
0: इलाम जिल्लामै जन्मिनु भयो। यो 18 गते भनेको बुधबारको बिहान भनेको 17 गतेको राति 18 गतेको बिहान हो?
2: 18 गतेको बिहान घाम झुल्किने मिरमिरे उज्यालो रिमरिम भनेको
0: घाम चाहिँ नउदाएको बेला उज्यालो भएको बेला हो
2: हजुर हजुर।
0: राशिको नाम टेकनाथ हो
2: हजुर, टेकनाथ
0: सिम्म राशि हुनुहुन्छ होइन? यति राम्रो भाग्य भएको मान्छे, यो मान्छे वैष्णव बन्न पनि भाग्यले राम्रो छ है, क्या हो है? हेर्नु त लग्नमा तपाईँको उदित्यादि राजयोग छ, मंगल तृतीय स्थानमा स्वगृह छ, शुक्रसँग बसेको छ, असाध्य राम्रो योग छ। बृहस्पति एकादश स्थानमा स्वगृही छ, चन्द्रमा सप्तम स्थानमा मित्र गृही छ। एउटा अलिकति बिग्रेको भनेको बरु त्यो लग्नको सूर्य चाहिँ अलिकति शनिको घरमा गएर बस्थ्यो क्या, अलिकति अशुभ हो, सरकारी जागिरमा यसले अलिअलि बाधा दिन्छ, नभए राजयोग परेर एकदम सुखीको योग थियो। जागिर खानुभयो?
2: म टिचिङै गरिराखेको छु, 34 वर्ष भयो कार्यरत छु।
0: हेरौँ त कति राम्रो, तर नि अझै उन्नति चाहिँ भएको छैन क्या। शनिलाई तपाईँले दैनिक रूपमा सूर्यलाई अर्घ जल अर्पण गर्नु भएको छ, सूर्यको दर्शन गर्नु भएको छ,
2: सूर्यलाई अर्घ गर्छु, सूर्यको जप पनि गर्छु।
0: मन्त्र भन्न मिल्छ, कुन मन्त्र गर्नुहुन्छ? सूर्यको मन्त्र भन्न मिल्छ, कुन मन्त्र जप गर्नुहुन्छ?
2: हजुर,
0: सूर्यको मन्त्र तपाईँले जुन जप गर्नुहुन्छ नि,
2: यसो सूर्यायनमा भनेर म सबै 12 सूर्यका नामबाट गर्छु भनेको एउटै पुकार गरेर।
0: ए ल, तपाईँ राम्रो भयो, एकदम राम्रो छ। विशेष गरी तपाईँ अब सात्विक मान्छे पर्नुभयो, अलिकति सात्विक परे पनि लग्नमा सूर्य भएको मान्छेले झनक्क रिसाउँछन् हौ फेरि, हो
2: त्यस्तो त अलिअलि झडङ्ग त हुन्छ होला।
0: लग्नमा सूर्य भएको एकदम राम्रो छ, चिना आत्तिनु पर्दैन, सन्तानबाट असाध्य सुखी प्राप्तिको योग छ। तर जेसुकै भन्नुहोस्, तपाईँको घरमा ठ्याक्कै पूर्व फर्केता दाहिने दाहिने पट्टिको साइडमा भनेको दक्षिण र पूर्वको साइडमा अलिकति कि घडेरी बाङ्गो छ, कि त्यहाँ पानीका फोहोर ट्याङ्कीहरू अथवा पानीका मुहानहरू के छ भनिदिनु त?
2: अलिकति घडेरीको तल्लो दक्षिणपट्टिको भाग अलिक चोसे चोसे छ।
0: हो त्यही त, त्यही त अलिअलि तपाईँको त्यो आग्नेयको ऊर्जा बिग्रिएको छ, अरू ठिक छ। मातृस्थानमा शनि गएर बसेको छ, आमाले रोगी हुनुहुन्थ्यो होला है?
2: अझै पनि रोगी एकदम, अहिले 94 वर्ष लाग्नुभयो, अब चाहिँ पीडितै हुनुहुन्छ, बाहिर भित्र कुर्सीबाट पिसा पिसा।
0: त्यो त अब उमेर अनुसार पनि हो, तर पहिले पनि भन्न खोजे, पहिले पनि अलिक शनिले दोष दिएको थियो,
2: पहिलेदेखि नै रोगी रहेछ नि।
0: हो ठिक छ, राम्रो छ, आत्तिनु पर्दैन, सबै कुराहरू राम्रा मिलेका ग्रहहरू छन्, भाग्यमानी हुनुहुन्छ। यतिखेरको अवस्थामा तपाईँको यो उमेर अनुसार 28 साले मान्छेले कति वर्ष हुनुभयो अहिले?
2: 55
0: वर्षको उमेरमा धान्य भन्ने कुरा चल्या छ, अनि यतिखेर बुध भन्ने कुरा चल्या छ, यतिखेर बृहस्पति छ, 56 वर्षदेखि त्यही शनि चल्छ आमाको ग्रह है। तपाईँले 55 हुनुभयो, अब एक वर्ष पछाडि शनिको पालो आउँछ जुन मातृस्थानमा छ, यसले अलि आमालाई तपाईँलाई अलिक धेरै कष्ट ल्याउँछ है। अलिअलि तपाईँले कुरो बुझ्नु होला, शनिमा अलि अशुभै हुन्छ है। मिथ्या अपवादो स्वजनस्य पीडा, शरीर रोगी स्वजनै वियोगी, आफ्नो जनबाट टाढा हुनुपर्ने, छुट्टिनु पर्ने, वियोग हुनुपर्ने, रुनु पर्ने, कराउनु पर्ने, दुःख हुने खालको दिन अब अर्को सालदेखि आउँदैछन्। एकदमै शनिको बेलैमा शान्ति गर्नु, शनिको पूजा पाठ गर्नु राम्रो हुन्छ। के छ विशेष जिज्ञासा?
2: अनि घरको वास्तु कस्तो छ?
0: वास्तुको लागि मैले भनिहालेँ, अलिकति पूर्व फर्किँदा दाहिने हातपट्टि अलिकति सामान्य अशुभ देखिन्छ, अरू सबै कुरा ठिक छ है।
2: श्रीमतीसँगको सम्बन्ध, छोरासँगको, एउटा छोरो छ
0: तपाईँको, 5 छोरा हुनुपर्ने हो, एउटा होइन, तर यसो हुन्छ कि अब आज अलिक पाइँदैन नि त, 5 कसले पाउने होइन? त्यहीमा तपाईँ झन् पढे लेखेको मान्छे, पढ्नुभयो, सबै संसार बुझेको मान्छे होइन, अब धेरै पाल्न पनि गाह्रो छ भन्ने त्यो भर हो। पत्नी त तपाईँको घिउ कुमारी छ्याक्कै, हा कति ज्ञानी हुनुहुन्छ, राम्रो छ। तर अलिकति चिसोको समस्याले पत्नीको पाठी घरमा समस्या आएको हुनुपर्छ, केही छ?
2: हजुर, जिउ दुख्ने, त्यस्तै जिउ करकर खाने, जिउ पोल्ने,
0: चिसोको समस्या छ, अरू हातिनु पर्दैन है।
2: छोरो विदेशमा छ,
0: त्यो छोराको त यहाँबाट थाहा हुँदैन, अहिले छुट्टिन्छ है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ। दिनैभरि तपाईँले यिनै नम्बरहरूबाट हामीसँग जोडिन सक्नुहुन्छ। हामी तपाईँसँग मनमा भएका विभिन्न जिज्ञासाहरूले भरिएको मन पूरा खाली गर्नको लागि तपाईँले जति प्रश्न गरे पनि पाउनुहुन्छ, तर सकभर छिट्टो प्रश्न गरिदिएर मिठा मिठा प्रश्नहरू, महत्वपूर्ण कुराहरूको प्रश्नहरू गरिदिनु भयो भने असत्य आभारी हुन्छौँ हामी। त्यसो भएको होला, तपाईँलाई पनि सबै कुराको जानकारी गराइरहेको छु हामी। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग जोडिन्छौ, दिनैभरि 98453 र 98143601 सीधा सम्पर्क गर्न सक्नुहुनेछ। यो पालीको सोह्र श्राद्धमा ग्रह शान्ति गर्ने कुरो भएन। यसपालि नवरात्रमा पनि एक दिन 25 गते मात्रै विशुद्ध दिन छ, अन्यथा त्यो पनि फेरि घरमा गर्न मिल्दैन, तीर्थमा गएर गर्न मात्र मिल्ने खालको योग छ है। त्यसो भएको हुँदा मन्दिरमा गएर गर्न मिल्ने खालको योग छ। यसपालि नवरात्रमा पनि ठूल्ठूला महायज्ञहरू अथवा तपाईँले
3: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
4: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटहरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त

0: विकासले
1: सम्पर्क 98433472
0: 98 10 55 55 85
1: र वाट्सएप नम्बर 98 5 20 28 646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। महाराजगंज स्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। विस्तृत विवरण भने आउन बाँकी छ। भारतको केदारनाथमा माथिबाट खसेको ढुङ्गा लागेर एक नेपाली कामदारको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका एक कैलाशका 36 वर्षीय धर्म खड्गाको डोली बोक्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएको। खड्गा केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोक्ने काम गर्दै आएका थिए। डोली बोकेर गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ हिँडिरहेका बेला गौरीकुण्ड नजिक बाटो माथिबाट खसेको ढुङ्गाले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। साथमा रहेका आफन्त सुरेश बहादुर सिंहले सोबारेमा जानकारी दिएका छन्। रकम अभावका कारण भारतबाट उनको शव नेपाल ल्याउनका लागि समेत समस्या भएको उनका भाइ नाता पर्ने भुवन खड्काले बताएका छन्। तीन दिनदेखि परिरहेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ़ेपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर 2 स्थित बोटे टोल बस्ती डुबानमा परेको छ। आज बिहान बाढ़ी बस्तीमा पसेपछि त्यहाँ बसोबास गर्दै आएका 110 घरधुरीका 400 जना स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। बाढ़ी प्रभावितलाई महेन्द्र आधारभूत विद्यालय तथा आफन्तहरूका घरमा सुरक्षित रूपमा स्थानान्तरण गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिए। बाढ़ीपछि कहरे खोलामा आएको बाढ़ीले नवलपरासीको बोलिङटार गाउँपालिकामा रहेको एक घर पुरेको छ। बोलिङटार गाउँपालिका वडा नम्बर 2 तिल नारायण श्रेष्ठको घर पुरेको हो। स्थानीय कमल बहादुर बकावलका अनुसार गैराती भाङबारी खहरे खोलाको

श्रेष्ठको घर पुरेको गाउँलेहरूले त्यो घरका सबैलाई सकुशल उद्धार गरेर अन्यत्र सारेका छन्। लगातार तीन दिनदेखिको झरीले बढ़ेको खहरे खोलामा खोला गाउँमा पसेको थियो। लगातारको वर्षाले चितवनका सड़कमा ठाउँ ठाउँमा पहिरो र लेदो खसेका कारण यातायात सञ्चालनमा अवरूद्ध भएको छ। चितवन भरतपुर रामनगरमा रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी दिल्ली नारायण पाण्डेले आज बिहान दिएको जानकारी अनुसार इच्छा कामना गाउँपालिका चार धारापानीमा सड़क थप भाँसेको र लेदो सहितको पहिरो समेत खसेको दुई तर्फिने अवरोध छ। त्यसै गरी इच्छा कामना गाउँपालिका चारकै सिमल धारामा लेदो सहितको पहिरोले बाटो दुई तर्फी अवरूद्ध भएको छ। नारायणगढ़ मुगलिन सड़कको भरतपुर नगरपालिका 29 सिमलताल लेदो सहितको पहिरोले बाटो एकतर्फी सञ्चालनमा छ। त्यहाँ सानो गाड़ी सञ्चालन गर्न सकिने गरी अवरोध भएको उनको भनाइ छ। भरतपुर आँपटारीमा रूख लडेर र इच्छा कामना छ नाम्सी खोलामा लेदोले गर्दा एकतर्फी अवरोध भएको एसपी पाण्डेले जानकारी दिए। गत तीन दिनको वर्षाका कारण नारायणी नदीमा आज बिहान पानीको सतह खतराको तहभन्दा धेरै माथि पुगेको छ। आज बिहान 7:30 बजे पानीको सतह 10.16 मिटर माथि पुगेको हो। पानी 9 मिटर माथि आउँदा खतराको तह भन्ने गरिएको छ। पूर्वी नवलपरासीको गैराकोटदेखि त्रिवेणीसम्मका नारायणी नदी किनारका गाउँमा पानी जलमग्न छ।

लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढ़ीले 144 मेगावट क्षमताका कालीगण्डकी जलविद्युत परियोजना बन्द भएको छ। कालीगण्डकी नदीले मिर्मी स्थित पक्की पुल पनि बगाएको छ। कालीगण्डकी नदीमा पानीको बहाव बढ़ेसँगै आयोजनाबाट विद्युत उत्पादन भइरहेको स्याङ्जाको बेलटार स्थित पावर हाउसबाट पानी बाहिर जाने टेलरेस भन्दा कालीगण्डकी नदीको पानीको सतह 15 मिटर माथि आएपछि परियोजना बन्द भएको। परियोजनाको मिर्मी स्थित कार्यालयका सहायक प्रशासकीय अधिकृत ठाकुर पाण्डेले कालीगण्डकी नदीको पानीको बहावले पावर हाउसको टेलरेस क्षेत्र नै डुबानमा पारेपछि विद्युत उत्पादन बन्द गरिएको बताएका छन्। आजदेखि 16/7 शुरू भएको छ। आश्विन कृष्ण पक्षको प्रतिपदाबाट शुरू भएर औसीसम्म चल्नेलाई 16/7 भनिन्छ। 16/7 र असोज 24 गते शनिबार समापन हुनेछ। यस समयमा 16 तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ। श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भनी बुझिन्छ। 16/7 समयमा आमा बुवाको स्वर्गारोहण भएको तिथिमा श्राद्ध गर्ने, कुमार अवस्थामा दिवंगत भएकाको पञ्चमीमा, स्त्रीहरूको नवमीमा सन्यास दिने, पूर्वजहरूको एकादशी द्वादशीमा र दुर्घटनामा मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ। श्राद्ध गर्दा दाँत माझ्न, दत्युनको प्रयोग गर्ने, शरीरमा तेल लगाउने, तेल नलगाउने, अरूको अन्न नखाने, मुसुरीको दाल, गाजर, लौका, बैगुन, कालो नुन, प्याज र लसुन जस्ता वस्तुहरू प्रयोग नगर्ने नियम छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग पुनः खोल्ने साथ दिने प्रस्तावप्रति वाशिङटनको अन्तिम प्रतिक्रिया पर्खेर बसेको बताएका छन्। इरानले अमेरिकासँगको गतिरोध अन्त्य गर्न हर्मुजको जलमार्ग पुनः खोल्ने र वार्तालाई अघि बढ़ाउन अमेरिका सामू शर्तहरू प्रस्तुत गरेको थियो, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको पर्खाईमा रहेको विदेश मन्त्री अराघचीको भनाई छ। उनले इरानले आफ्ना शर्तहरू मध्यस्थकर्तालाई अवगत गराइसकेको र यसबारेमा अमेरिकामा खबर समेत पठाइसकेको जनाएका छन्। विदेश मन्त्री अराघचीले इरानको प्रस्ताव बारेमा राष्ट्रपति ट्रम्पको पहिलो प्रतिक्रिया सुनेको तर आधिकारिक च्यानलबाट जवाब नआएको उनले बताए। अमेरिकाको जवाब सुनेपछि त्यसमा आधारित भएर इरानले निर्णय लिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि विदेश मन्त्री अराघचीले हर्मुज पुनः खोल्ने वा वार्तालाई अगाडि बढ़ाउने जस्ता कुनै पनि प्रगति तेहरानको शर्त पूरा भएमा निर्भर रहने बताएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट संघको चीफ अपरेटर अफिसर सीओओमा नियुक्त भएका छन्। दास र मलेसिया क्रिकेट बीच प्रारम्भिक चरणको सम्झौता भइसकेको छ। दास नेपाल क्रिकेट संघ क्यानमा क्रिकेट म्यानेजरमा कार्यरत छन्। उनले मलेसियासँगको अनुबन्धका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई जानकारी गराइसकेको बताए। उनले क्यानलाई आफ्नो रिप्लेसमेन्ट खोज्न समय दिनुपर्ने भएकाले सम्झौता 100% क्लोज आउट नभएको समेत बताएका छन्। र विश्व च्याम्पियन स्पेनले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 3-2 गोल अन्तरले हराएको छ। वेम्बलीमा भएको यूईएफए नेशन्स लीगको खेलमा प्राप्त जितपछि स्पेनले आफ्नो अपराजित यात्रालाई 39 खेलमा पुर्याएको हो। लामिन यामलको गोलमा स्पेनले शुरूआतमै अग्रता लिएपछि इंग्ल्याण्डका लागि एन्थोनी गोर्डन र ह्यारी केनले गोल गरेका थिए। स्पेनका लागि एलेक्स बायना

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुदकोटबाट दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946400
10: र 9919327775।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
10: विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029562061,
9: 029573315
10: र 9852601177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
12: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 9865349444
13: र 0295901555।
15: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
16: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803902089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
18: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
19: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
18: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू:
18: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
19: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
18: दाँतको एक्सरे गर्ने,
19: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
19: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
18: बाङ्गोटिङको दाँत मिलाइने,
19: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
19: सम्पर्क नम्बर 0295906667 र 9842226667।
18: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
20: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
18: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल,
20: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
18: प्रोप्राइटर प्रतीक्षा दाहाल।
20: सम्पर्क नम्बर 9813655553
18: र 9843180।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।

0: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0294 र 98 40 45 827।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295 62 061,
1: 0295 70 315
3: र 98 520 60 177।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946000
3: र 9919327075।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्ता

0: नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
0: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संकुवा सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुन्नी।
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
11: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843347262,
12: 9101555580
13: र व्हाट्सएप नम्बर 9852287646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँत

0: 20, 50, 541.
1: This is Radio Sankhu Asubha 95.5 MHz.
2: र कार्यालयमै पुगेर कुरा गर्ने भन्दै उहाँलाई लगिएको परिवारको भनाइ छ। परिवारका एक सदस्यका अनुसार उहाँलाई पक्राउ पुर्जी दिएको थिएन र आरोप बारे पनि बताइएको थिएन। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले सुरक्षा चुनौतीपछि जबरालाई कार्यालयमा ल्याइएको बताउनु भएको छ। उहाँले जबरा सुरक्षित ठाउँमा बसिरहनु भएको र मुद्दा नचल्ने बताउनुभयो। सुरक्षा चुनौती कसबाट हो भन्ने खुलाइएको छैन। कार्यालयका अधिकारीहरूले केही विषयमा उजुरी परेको बताए पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। टोली माथिल्लो तह प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि पुगेको बताइएको छ। पूर्व न्यायाधीश बलराम केसीले सुरक्षा कर्मीको निगरानीमा रहेका व्यक्तिलाई राति नियन्त्रणमा लिन आवश्यक नभएको बताउनु भएको छ। सर्वोच्च अदालतको 70 वर्षे इतिहासमा जबरा अघि कुनै पूर्व प्रधान न्यायाधीश प्रहरीबाट पक्राउ परेका थिएनन्। जबरा 29 प्रधान न्यायाधीश हुन्। उनी विरूद्ध 2078 फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। 70 वर्षे न्यायिक इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश किन परे प्रहरी नियन्त्रणमा भन्ने खबर तपाईले सुनिसक्नुभयो। अब सगरमाथादेखि अन्नपूर्णसम्म मौसम प्रतिकूल रहेकाले उच्च क्षेत्रमा पर्यटक नलैजानको आग्रहमा जाउँ। खराब मौसमका कारण सगरमाथादेखि डोल्पासम्मका प्रमुख हिमाली गन्तव्यमा पदयात्रा प्रभावित भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले पदयात्री र सहयोगी टोलीका सदस्यलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। टानले सगरमाथा सहित 4 प्रमुख उच्च हिमाली क्षेत्रमा तत्काल यात्रा नगर्न भनेको छ। सगरमाथा क्षेत्रमा डिङ्बोचे भन्दा माथि भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। त्यहाँ रहेका पदयात्रीलाई थप उचाइतर्फ नबढ्न, सुरक्षित होटल तथा आश्रयस्थलमा बस्न र स्थानीय प्रशासन तथा गाइडको निर्देशन पालना गर्न आग्रह गरिएको छ। मनास्लु क्षेत्रमा स्थानीय प्रशासन र मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले आजसम्म पदयात्रामा रोक लगाएको छ। दिउँसोपछि प्रवेश अनुमति जारी हुने र भोलिदेखि पदयात्रा शुरू गर्न सकिने टानले जनाएको छ। माछाखोला वा जगतसम्म जीपमा जान सकिने भए पनि दुभान र जगत श्रीनिवास खण्डमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहेको छ। लार्केपासतर्फ तत्काल नजान आग्रह गरिएको छ। अन्नपूर्ण क्षेत्रमा पनि आजसम्म पदयात्रामा रोक लगाइएको छ। दिउँसोपछि अनुमति जारी हुने अपेक्षा गरिएको छ। बेसी शहर मनाङ सड़क खण्डमा पहिरोको अवस्था जाँच गरेर मात्र अघि बढ्न र थोराङला तथा तिलिचो तालतर्फ तत्काल नजान भनिएको छ। धौलागिरी, टोल्पो र हुम्लामा तल्लो रूटको पहिरो जोखिमप्रति सचेत रहन र कम्तीमा भोलिसम्म उच्च भन्ज्याङतर्फ नजानटानले आग्रह गरेको छ। मौसम र पदमार्गको अवस्था बुझेर मात्र यात्रा योजना बनाउन तथा स्थानीय समुदायले पदमार्ग सुरक्षित घोषणा गरेपछि थप सूचना जारी गरिने टानले जनाएको छ। सगरमाथादेखि अन्नपूर्णसम्म मौसम प्रतिकूल उच्च क्षेत्रमा पर्यटक नलैजान टानको आग्रह यो महत्वपूर्ण सावधानीको खबर हो। अब बागलुङमा पहिरोमा पुरिएर 4 जनाको मृत्यु भएको दुःखद खबर। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निसीखोला गाउँपालिका 3 कि श्याम कुमारी बिक र उहाँका 3 छोरा मनोज, मुकेश र निशान बिक रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईका अनुसार उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो। केही बेर अघि 3 जनाको शव निकालिएको छ। बागलुङमा पहिरोमा पुरिएर 4 जनाको मृत्यु भएको खबरले मन भारी बनाउँछ। अब अन्नपूर्ण सर्किट, मनाङ रूट तथा जोमसोम मुक्तिनाथ रूट बन्द भएको जानकारी। मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतका प्रमुख पदमार्गमा आवागमन प्रभावित भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आइतबार पदमार्गको अवस्थाबारे जानकारी दिँदै केही प्रमुख मार्ग बन्द रहेको जनाएको छ। एक्यापका अनुसार अन्नपूर्ण सर्किट, मनाङ रूट तथा जोमसोम मुक्तिनाथ रूट, अन्नपूर्ण बेस क्याम्प, एबीसी, मर्दी हिमाल, घोरेपानी, पुनहिल र घान्द्रुक जाने पदमार्गमा सुरक्षित पहुँच सुनिश्चित हुन बाँकी रहेको एक्यापले जनाएको छ। एक्यापले पछिल्लो मौसम र पदमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा शुरू गर्न ट्रेकिङ व्यवसायी, पर्यटक तथा सम्बन्धित सबैलाई आग्रह गरेको छ। यात्रुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको एक्यापले जनाएको छ। पदमार्ग सुरक्षित भएको पुष्टि भएपछि थप जानकारी सार्वजनिक गरिने आयोजनाले जनाएको छ। अन्नपूर्ण सर्किट, मनाङ रूट तथा जोमसोम मुक्तिनाथ रूट बन्द छन्। अब मकवानपुरमा पहिरोले 2 घरमा क्षति पुर्याएको खबर सुन्नुहोस्।

0: जल वर्षाका कारण गएको पहिरोले मकवानपुर गढ़ी गाउँपालिका पाँच स्क्रू डाँडाका दुई घर क्षतिग्रस्त बनाएको छ। आइतबार बिहान चार बजे गएको पहिरोले राममाया थिङको ढुङ्गा र माटोले बनेको जस्ता लगाएको दुई तले कच्ची घर क्षतिग्रस्त भएको हो। पहिरो माथिबाट खसेर घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधव प्रसाद काफलेका अनुसार पहिरोमा मानवीय तथा चौपाया क्षति भएको छैन। मकवानपुरमा पहिरोले दुई घरमा क्षति पुर्याएको खबर तपाईँले सुन्नुभयो। अब नारायणी नदीको बाढ़ी बस्तीमा पस्दा मध्यविन्दु नगरपालिका दुईमा 17 घरधुरी जलमग्न र 61 जना सुरक्षित स्थानमा सारिएको खबर। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका दुई भूताहामा नारायणी नदीको बहाव बढ़ेर बस्तीमा पानी पसेपछि 17 घरधुरी जलमग्न भएका छन्। बाढ़ीको जोखिममा परेका 61 जना स्थानीय तोइय र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ। आइतबार बिहान 7 बजे नदीको पानी बस्तीमा पसेको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार प्रहरीले उद्धार टोली खटाएर जोखिममा रहेका स्थानीयलाई नजिकैको लिटिल फ्लावर बोर्डिङ स्कूल तथा आफन्तका घरमा व्यवस्थापन गरेको छ। बाढ़ीका कारण घरमा रहेका सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। प्रहरीले हालसम्म मानवीय तथा चौपाया क्षति नभएको जनाएको छ। नारायणी नदीमा बाढ़ी आएपछि काठ दाउरा समाउन नदी किनारमा पुगेका व्यक्तिलाई प्रहरीले हटाएको छ। सुरक्षाकर्मीले बाढ़ीका बेला नदी किनारमा नजान आग्रह गरे पनि केही मानिस अटेर गरेर दाउरा समाउन नदीमा पस्ने गरेका छन्। प्रहरीले नदी किनारमा नजान र जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। नारायणी नदीको बाढ़ी बस्तीमा पस्दा मध्यविन्दु नगरपालिका दुईमा 17 घरधुरी जलमग्न 61 जना सुरक्षित स्थानमा सारिएको छ। अब त्रिभुवन राजपथ बाहेक सबै सड़क मार्ग पहिरोका कारण अवरूद्ध भएको खबरमा जाउँ। अविरल वर्षाका कारण हेटौंडाबाट काठमाण्डौ जोड्ने अधिकांश सड़क खण्डमा पहिरो सड़क भासिने र विद्युतका पोल ढल्ने समस्या देखिएपछि यातायात प्रभावित भएको छ। जिल्ला सुरक्षा निकायका अनुसार हाल त्रिभुवन राजपथ मात्रै धरान चतरा सड़क अन्तर्गत हेटौंडा उपमहानगरपालिका सोह्र सिपाली नजिक 10 विद्युतका पोल सड़कमा ढलेपछि सड़क अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले आइतबार बिहानदेखि पोल उठाउने काम गरिरहेको छ। कान्ति राजपथको मकवानपुर तर्फको सड़क खण्ड सञ्चालन अयोग्य रहे पनि ललितपुरको बागमती गाउँपालिका तीन पाँच धुरे र टाकुरेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सड़क खण्डबाट काठमाण्डौ तर्फको आवागमन प्रभावित भएको छ। हेटौंडा भीमफेदी सिस्नेरी काठमाण्डौ सड़क खण्डका ज्यालटार जुरीखेत र धाराखोल्सामा लेदो सहितको पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। तीनवटै स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने तयारी गरिएको छ। किडनीमा सड़क भासिएपछि एकतर्फी आवागमन जोखिमपूर्ण बनेको छ। चालकलाई सिस्नेरी वा खानीखेत तर्फको वैकल्पिक मार्ग प्रयोग गर्न जानकारी गराइएको छ। हेटौंडा नारायणगढ़ सड़कको मनहरी गाउँपालिका रजैयामा पहिरोका कारण सड़क अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको छ। त्रिभुवन राजपथको दामन नजिक गए राती रूख ढलेर भएको अवरोध राती नै हटाइएपछि सड़क सञ्चालनमा आएको हो। अन्य सड़क अवरूद्ध भएपछि अत्यावश्यक सामग्री बोकेका सवारी सहित काठमाण्डौ आवत जावतका लागि त्रिभुवन राजपथ महत्वपूर्ण मार्ग बनेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: फेरि स्वागत छ। अबको इन्टरनेशनल सेगमेन्टमा भारतमा चर्किन्दै मतदाता नामावली पुनरावलोकन विवाद र साउदी अरबमाथि हुथीको आक्रमण तीव्र भएको खबर सुन्नुहोस्। भारतमा एसआईआर अर्थात विशेष मतदाता नामावली पुनरावलोकनलाई लिएर निर्वाचन आयोगको काम कार्यवाही विवादमा परेको छ। विपक्षी दलहरूले लाखौं योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै आएका छन्। 23 सेप्टेम्बरमा द इण्डियन एक्सप्रेसकी पत्रकार रितिका चोपड़ाको खोज रिपोर्ट प्रकाशित भएपछि विवाद आयोगभित्रै पुगेको हो। रिपोर्ट अनुसार निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले पछिल्ला 10 महिनामा आयोगका निर्णय र निर्देशनमाथि कम्तीमा 14 पटक लिखित असहमति जनाएका छन्। असहमति नयाँ मतदाता थप्ने, नाम हटाउने तथा पुनः कायम गर्ने र मतदाता विवरण राख्ने डिजिटल प्रणाली सम्बन्धी विषयमा थियो। भारतको निर्वाचन आयोगले भने आयुक्तहरूबीच फरक मत आउनु सामान्य प्रक्रिया भएको र एसआईआर सम्बन्धी अन्तिम निर्णय तीनै आयुक्तको सहमतिमा भएको जनाएको छ। आयोगले डिजिटल प्रणाली सुरक्षित रहेको र कानूनी अधिकार पाएका निर्वाचन अधिकारीको जिम्मेवारी कायम रहेको पनि बताएको छ। एसआईआर जून 2025 बिहारबाट शुरू गरिएको थियो। इण्डियन एक्सप्रेसका अनुसार 30 राज्य तथा केन्द्र शासित प्रदेशमा जारी प्रक्रियामा 13 करोड़ भन्दा बढ़ी नाम प्रारम्भिक सूचीबाट बाहिर परेका छन्। पश्चिम बंगालमा 27.16 लाख नाम हटाइएको जानकारी आयोगले अदालतलाई दिएको छ। गोवाका 97 योग्य मतदाताको नाम अन्तिम सूचीमा नपरेको विषय पनि विवादमा छ। कंग्रेस सहित विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा वा पदबाट हटाउन माग गरेका छन्। ज्ञानेश कुमार विरूद्ध सर्वोच्च अदालतमा निवेदन समेत परेको छ। भारतमा चर्किन्दै मतदाता नामावली पुनरावलोकन विवादपछि अब साउदी अरबमाथि हुथीको आक्रमण तीव्र भएको खबर तिर्जाउँ ड्रोन र क्षेप्यास्त्र रोकिएको दावी गरिएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबमाथि नयाँ आक्रमण जारी राखेका छन्। साउदी नेतृत्वको गठबन्धनले शनिबार रियादतर्फ प्रहार गरिएका 2 ड्रोन र दक्षिण पश्चिमी शहर खमिस मुसैदतर्फ प्रहार गरिएका 2 ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ। गठबन्धनका प्रवक्ताका अनुसार हवाई प्रतिरक्षा प्रणालीले रियाद क्षेत्रका ड्रोन पहिचान गरी नष्ट गरेको थियो। खमिस मुसैदमा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ। इरान समर्थित हुथी समूहले राजधानी रियाद सहित विभिन्न क्षेत्रमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय चिन्ता बढ़ेको छ। गत जुलाईदेखि आक्रमण तीव्र भएको छ। लामो समयदेखिको युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व चर्किएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले बढ़दो आक्रमणको निन्दा गर्दै महिला र बाल बालिका सहित सर्वसाधारण घाइते भएको जनाएको छ। हुथी समूहले समुद्री नाकाबन्दी लगाएको दावी गरिएको छ। उसले तेल बोकेका पानी जहाजमाथि आक्रमण र लाल सागर तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको बताइएको छ। यसले ऊर्जा बजारमा असर परेको छ। हुथी राजनीतिक ब्यूरोका सदस्य हेजाम अल असदले सैन्य अभियानलाई पूर्ण स्तरको युद्धका लागि सानो अभ्यास मात्र भएको बताएका छन्। खाड़ी सहयोग परिषदका महासचिव जासिम मोहम्मद अल बुदाइबीले आक्रमणलाई साउदी अरबको सार्वभौम सत्तामाथिको गम्भीर उल्लंघन भन्दै अन्तर्राष्ट्रिय समुदायलाई हुथी समूहलाई जवाफदेही बनाउन आग्रह गरेका छन्। यमनको शासकीय निकायका प्रमुख रसाद अल अलिमीले शुक्रबार देशभर आम परिचालनको आह्वान गरेका थिए। संयुक्त राष्ट्रसंघका अनुसार अगस्तदेखि हालसम्म 1,38,000 मानिस विस्थापित भएका छन्, जसमा करिब 70,000 बालबालिका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्ख सभा 95.5 MHz।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेटबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852058344 र 029562048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 9843347262,
6: 9101555580
7: र वाट्सएप नम्बर 9852028646।
3: खोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 खोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रंगका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
19: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
20: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
22: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
21: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
22: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
21: सम्पर्क नम्बर 9876940000
22: र 9819327075।
23: आयो सबको घर घरमा।
24: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
25: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
24: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
26: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
22: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
22: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
22: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
22: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
22: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
22: बाल्गोटिङ्गो दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
22: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 9842267067।
24: र
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: 98525 55 768
1: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।
3: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।

0: पुरानो सुन ल्याएर तयारी गहनासँग साट्नु पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा
0: प्रोप्राइटर सुनु एन भीमका दाइली
1: सम्पर्क 0291400084 र 9804045827।
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ।
1: साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295 562 61,
4: 0295 70 315
3: र 9852 60 177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: This is Radio Songkhuasabha 95.5 MHz.
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049। कुकुरो वर्जर आवश्यकता सम्बन्धी सूचना, तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुकुरो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: ओहो लु, नमस्कार है सर।
4: ओहो लु, नमस्कार है सर।
3: नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
5: र 0295901155।
6: More style, more design. Total Tailors.
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू,
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952160580 र 9942080181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, संखुवासभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
10: र 9819327375।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843347262,
11: 9810555580
9: र वाट्सएप नम्बर 9852286646।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 029562248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाई खोल्ने,
16: दाँत भर्ने, दाँतको आकृति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842550541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasubha 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानतारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन

0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99-00-90-0062।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
8: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते, नमस्ते। के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको चलनमा आएको।
10: त्यस्तो के कुरा थियो?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र

0: स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली, 9852-58-344 र 0295-60-248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम भने अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बाप्पे 2 हप्ता मैदान बाहिर रहने। नेपाल खबरमा अब पूरा खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी

0: पहाड़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायण नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटवल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्ये मर्स्याङदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केवी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 वटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर, तिङ्गाङ खानी, बाङ्गे र 40 मा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदो सहितको पहिरो खस्दा सड़क बन्द छ। बीपी राजमार्गको मामती पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सनले बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित 6 वटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: घर बर्सिन्छ उपहार रु 50,000 को युरो बेन्चको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो बेन्च घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देवापक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देवा समूहले यही असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ देवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ पार्टीको आधिकारिक सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ अब विदेशको खबर अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा आपराधिक समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाई छ गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनहरूमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटना ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन् स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाइ छ अब खेल खबर फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण 2 हप्ता मैदान बाहिर रहने भएका छन् एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जितमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 देखि लाल लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेशन्स लीगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन सुरक्षाका लागि कार्यालयले ल्याएको प्रहरीको दावी मौसमी प्रणाली कमजोर भन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो गैरातिर बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति ढलेका पोल वा छोडिएका तार नजिक नजान प्राधिकरणको आग्रह एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहने
3: मणिचूडको काख
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
4: भीडभाडबाट टाढा
3: सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56
6: र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
7: एनबीएल सर्वसुलभ आवास कर्जा,
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्टसँग।
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आजदेखि पितृपक्ष अर्थात सोरसराज शुरू भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट शुरू हुने सोरसराजको आज पहिलो दिन हो। यस अवसरमा काठमाडौँको गोकर्णेश्वर, उत्तर गया, पशुपतिनाथ क्षेत्र लगायत देशभरका प्रमुख नदी किनार र पवित्र स्थल तीर्थस्थलहरूमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको स्मरण गर्दै तर्पण, सिधादान र पिण्डदान गरिरहेका छन्। यस अवधिमा पितृहरू पृथ्वी लोकमा आउने र सन्ततिबाट तर्पणको अपेक्षा राख्ने धार्मिक विश्वास रहिआएको छ। शास्त्र अनुसार सोह्र श्राद्धमा पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्नले पितृ तृप्त भई घर परिवारमा सुख शान्ति र समृद्धि छाउने मान्यता छ। कतिपयले घरमै बसेर त कतिपय नजिकैको नदी किनारमा पुगेर विधिपूर्वक श्राद्ध गरिरहेका छन्। बड़ा दशैं नजिकै गर्दा शुरू हुने यो पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देश समेत दिएको छ। विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक टोलीलाई आज स्वागत गरेको छ। नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरको प्रमुख प्रवेशद्वार खौमामा विदेशी पर्यटक टोलीलाई खादा तथा पुष्पगुच्छा सहित स्वागत गर्नुभयो। स्वागत कार्यक्रममा मेयर प्रजापतिले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरूको अवलोकन गर्न आउने पर्यटकलाई सुरक्षित र पर्यटक मैत्री वातावरण उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। भक्तपुर नगरपालिकाको वातावरण तथा पर्यटन समितिका संयोजक रविन्द्र ज्वाखाले विश्व पर्यटन दिवसको अवसरमा हरेक वर्ष भक्तपुरमा आउने पहिलो विदेशी पर्यटक टोलीलाई स्वागत गर्दै आएको बताउनुभयो। आज स्वागत गरिएको विदेशी पर्यटक टोलीमा चीनका 18 जना र ताइवानका 1 जना थिए। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नागरिक समाजले आयोजना गरेको भक्तपुरमा पर्यटनको सम्भावना र अवसर कार्यक्रममा उहाँले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनुभयो। तत्कालीन सरकारले सूर्यविनायकमा रहेको वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानको रूपमा विकास गर्ने उद्देश्यले 2073 सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो। वन तथा भू संरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्त लिङ्गेश्वर नगरपालिका क्षेत्र

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9867946400
4: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1 प्रहरी गेट छेउ, शंखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
4: 9010555580
2: र वाट्सएप नम्बर 9852028646।

0: 1966 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803996289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0291404084 र 9840458727।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 0062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 801, जनक पौडेली 98520 58 344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
3: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्।

0: थपलिया नगर प्रमुख।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिनटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98131 51107 र 98030692099। खादबारी नगरपालिका 9, तुमलिनटार एयरपोर्ट गेट।

अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
5: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्ख सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 98615349444
7: र 029590155।
9: More style, more design. Total Tailors.
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, शङ्खुवा सभा।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गोटिङको दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 029590667 र 98422267।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: खादबारी नगरपालिकाको अनुरोध।
19: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
20: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
19: डेंगू रोगको रोकथामका उपायहरू:
20: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
19: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
20: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
19: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
20: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
18: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
21: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
22: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
21: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
22: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर लक्ष्मी काफ्ले।
22: सम्पर्क 98 4 33 47 262,
21: 98 10 55 55 85
22: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: अर्दू र सेउती करिडोरमा पुग्छन् दैनिक सयौं सामाजिक सञ्जाल नै बनियो प्रचारको माध्यम। पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, 11 जनाको मृत्यु, 30 जना घाइते, तहरीक ए तालिबानले लियो जिम्मेवारी। र विश्व कराते च्याम्पियनमा नेपाललाई 6 पदक, एरिका गुरूङ र राकेश मानन्दरले भित्र्याए स्वर्ण।

0: जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै शंखसभाको खाँदबारीमा रहेको रेडियो शंखसभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा, बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिएपछि यहाँको मौसममा उल्लेख्य सुधार आएको छ। लगातारको झरीपछि आइतबार बिहानैदेखि

0: पूर्ण रूपमा ठप्प भएका छन्। प्राधिकरणले आइतबार अध्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बुधबारदेखि देशभर भइरहेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ़ेसँगै सम्भावित विपद व्यवस्थापन तथा उद्धारका लागि सशस्त्र प्रहरी बल तैनाथी अवस्थामा राखिएको छ। सप्तकोशी नदी आसपासका बस्तीका बासिन्दा उच्च जोखिममा पर्न सक्ने भएकाले सशस्त्र प्रहरी बल नेपाल छ नम्बर गण हेडक्वार्टर सप्तरी अन्तर्गत उद्धार टोली तयारी अवस्थामा राखिएको हो। सप्तकोशी तट नजिकका बासिन्दालाई विपदका बेला उद्धार गर्न सशस्त्र प्रहरी बल बीओपीको वर्षाइनको टोली आवश्यक उद्धार सामग्री सहित तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक नवीन सिंह राईले बताउनु भएको छ। नदीको जल स्तरमा निरन्तर निगरानी भइरहेको समेत बताउनु भएको छ। यस्तै पछिल्लो समय आएको बाढ़ीका कारण त्यहाँका विभिन्न बस्तीहरू डुबानमा परेका छन् भने कतिपय स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। मोरङ प्रहरीले विराटनगरबाट 398 किलो लागू औषध गाँजासहित एक स्कार्पियो नियन्त्रणमा लिएको छ। विराटनगर 3 आयल निगम स्थित सड़कमा शनिबार राति प्रहरीले आकस्मिक चेक जाँच गर्ने क्रममा गाँजासहितको स्कार्पियो नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को 1-6-7-3-9-9 नम्बरको स्कार्पियोले प्रहरीको चेकिङ टोली देखेपछि युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01-030-6-4-8-2-2 नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाड़ीभित्र लुकाइछिपा राखिएको 13 पोकामा 398 किलो गाँजो स्कार्पियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारका चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ। फरार चालकको खोजी तथा पहिचानको कार्य समेत भइरहेको प्रहरीले जनाएको छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सोह्र श्राद्ध शुरू भएको छ। पितृहरूको सम्झनामा गरिन्दले दिवंगत आत्माप्रति सम्मान प्रकट गरिने सोह्र श्राद्ध आइतबारदेखि शुरू भएको हो। आश्विन कृष्ण पक्षको प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध औंसीका दिन समाप्त हुने धार्मिक परम्परा छ। यस अवधिमा हिन्दू धर्मावलम्बीहरूले दिवंगत पितृको सम्झनामा सम्मानमा श्रद्धापूर्वक पिण्डदान तर्पण तथा सिद्धदान गर्ने चलन छ। यस पर्वमा आफ्ना दिवंगत मातापिता बाजेबजे तथा पुर्खाहरूको आत्माको शान्तिको कामना गर्दै विभिन्न विधि अनुसार श्राद्ध गरिन्छ। पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसरको रूपमा लिइने सोह्र श्राद्धका दिनमा देशका विभिन्न तीर्थस्थल तथा नदी किनारामा श्राद्ध तथा तर्पण गर्नेहरूको घुइँचो समेत लाग्ने गरेको छ। धार्मिक मान्यता अनुसार पितृहरूको सम्झनामा गरिने श्राद्धले दिवंगत आत्माप्रति सम्मान प्रकट गर्नका साथै परिवारमा सुख शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई निरन्तरता दिने विश्वास रहेको छ। नेपाली कांग्रेस अहिले अधिवेशनमय भएको छ। संस्थापन इतरको असन्तुष्टिका बीच देशैभरि अधिवेशन चलिरहेको छ। पालिका स्तरको नेतृत्व चयन भएपछि अब क्षेत्रीय नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। यसपटक धेरै स्थानमा युवाहरू नेतृत्व प्राप्तिका लागि प्रतिस्पर्धामा उमिएका छन्। अघिल्लो अधिवेशनमा पुरानो पुस्ताले बाहुल्यता रहने गरेकोमा यो अधिवेशनमा पुरानो तथा युवा पुस्ताको बराबरी समावेशिता देख्न पाइन्छ। अधिकांश वडा नगर तथा महाधिवेशनमा युवाहरूले बाहुल्यता लिएका छन्। विधानले नै यो पटक युवा कोटा निर्धारण गरेपछि अधिवेशनमा युवाको आकर्षण बढ़ेको स्थानीय नेताहरू बताउँछन्। देश र कांग्रेस जोगाउने जिम्मा युवा पुस्तामा आएकाले आफूहरू उत्साहित भएको कांग्रेस धनकुटाका सभापति दिनेश राईले बताउनु भएको छ। उहाँको यही भनाईले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: साथीहरूमा एउटा चेतना के भएको छ भन्दाखेरि तपाईँको कङ्ग्रेस एक भएर अगाडि बढ्नुपर्छ भन्ने एउटा सन्देश आएको छ। हाम्रो जिल्लामा 60 वार्ड छ, 60 वार्डमा सर्वसम्मत निर्वाचन भएको छ र पालिका आज सम्पन्न भएको छ, 7 पालिका सम्पन्न भएको छ। एउटा चाहिँ पालिकामा निर्वाचन भएको छ महालक्ष्मी नगरपालिकामा, अन्य सबै नगरपालिका तथा गाउँपालिकामा चाहिँ सर्वसम्मतमा चाहिँ निर्वाचन सम्पन्न भएर अब 10 हामी प्रदेश क्षेत्रीय समिति र तपाईँको महाधिवेशन प्रतिनिधिहरूको चाहिँ हामीले निर्वाचन गर्न गइरहेका छौँ।
0: उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनः

0: अवलोकन गर्न माग गरेको छ। संगठनको कार्य समिति र मन्त्री साहबीच विराटनगरमा भएको विशेष छलफलका क्रममा अध्यक्ष नन्दकिशोर राठीले सुनसरी मोरङ औद्योगिक करिडोर सहित देशभरका उद्योगहरूले भोग्नु परेको ऊर्जा पूर्वाधार निर्यात तथा लागतसँग सम्बन्धित समस्याहरू औल्याउँदै मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउनु भएको हो। औद्योगिक लागत घटाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने वातावरण निर्माण गरिदिन माग गरिएको छ। अध्यक्ष राठीले विद्युत औद्योगिक उत्पादन प्रक्रियाको आधारभूत कच्चा पदार्थ जस्तै अत्यावश्यक शक्ति भएको उल्लेख गर्दै विद्युतमा ब्याट थपिँदा उत्पादन लागत अस्वाभाविक रूपमा वृद्धि हुने समेत बताउनु भएको छ। झापाको वृत्तामुड दुई स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित हुनुभएको छ। शनिबार भएको मतदानको मतपरिणाम आइतबार सार्वजनिक भएको हो। मतपरिणाम अनुसार 21,984 मत प्राप्त गर्दै खतिवडा निर्वाचित हुँदा प्रतिस्पर्धी उपेन्द्र प्रसाद ओलीले 7,397 मत प्राप्त गर्नुभयो। यस्तै अर्का अध्यक्षका प्रत्याशी भरत कुमार गिरीले 4,263 मत प्राप्त गर्नुभएको छ। यस्तै मतदानकै प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वत्ता भारती गिरी र यस्तै कोषाध्यक्षमा लक्ष्मी प्रसाद आचार्य निर्वाचित हुनुभएको छ। यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित हुनुभयो। सहारा नेपालको 6 जिल्ला कार्यक्षेत्र रहेको छ भने 1,97,522 जना मतदान रहेका थिए। 80 केन्द्र मार्फत सेवा दिइरहेको संस्थामा 12 पदका लागि 45 जना चुनावी मैदानमा उत्रिएका थिए। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरूषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-060-22-730, 98-526-70-030। झिल्जिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
0: शहरको कोलाहलबाट टाढा प्रकृतिको काखमा रमाउने युवा पुस्ताको आकर्षण बढ़दै गएको छ। यस्ता रूचिका युवाहरूको आकर्षण कुनै कृत्रिम संरचना वा टाढाको गन्तव्य नै हुन्छ भन्ने पनि छैन। धरानको सर्दु र मोरङको सेउती करिडोरमा फुलेका सेताम्मे सिरुघारी समेत अहिले आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै गएका छन्। एक रिपोर्ट।
3: शहरको कोलाहल, व्यस्त सड़क र दैनिकीको भागदौड़बाट केही समय टाढा प्रकृतिको काखमा रमाउने, सुन्दर दृश्यमा आफूलाई हराउने र ती रमाइला पललाई सामाजिक सञ्जालमा कैद गर्ने युवा पुस्ताको आकर्षण बढ़दो छ। नयाँ ठाउँ घुम्ने, प्राकृतिक सौन्दर्यमा रमाउने र टिकटक तथा फेसबुक रील्स बनाउने प्रवृत्तिले नयाँ पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा समेत योगदान पुर्याइरहेको छ। यसको पछिल्लो उदाहरण बनेको छ धरानको सर्दु र मोरङको केराबारी स्थित सेउती करिडोरमा सेताम्मे फुलेका सिरुघारी। शरद ऋतुको आगमनसँगै सर्दु करिडोर अन्तर्गत धरान चतारा सड़क खण्ड र सेउती करिडोर अहिले सेता सिरु फूलले ढकमक्क भएका छन्। चुरे पहाड़को फेदीदेखि खोलाको बगरसम्म फैलिएका सिरुका घारीले यहाँको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएका छन्। यही सौन्दर्यमा रमाउन, तस्विर खिच्न र टिकटक बनाउन धरान, इटहरी, विराटनगर लगायत आसपासका क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका छन्। सामाजिक सञ्जालमा देखिएका तस्विर र भिडियोले आफूहरूलाई यहाँसम्म ल्याएको पर्यटक बताउँछन्। चुरे पहाड़को पृष्ठभूमिमा सेताम्मे फुलेका सिरु फूलको दृश्य प्रत्यक्ष अवलोकन गर्दा अझ आकर्षक लागेको उनीहरूको अनुभव छ।
4: होइन, अब माथि पहाड निलो होइन, अझै अलिकति घाम लागेको भए रमाइलो देखिन्थ्यो होला। अहिले चाहिँ अलिक मौसम अँधेरो अँधेरो भयो, हामी आउने सायद यस्तै परेछ। रमाइलो छ, एकछिनको लागि हामी रिफ्रेस हुन पाइन्छ।
5: भिडियोहरू चाहिँ टिकटकमा फेसबुकमा देखेर लजाउँ न त भनेर साथीहरू मिलेर एकछिन भए पनि रिफ्रेस हुनको लागि चाहिँ आएको। हामी रमाइलो लागिरहेछ यो। पहिला पनि हामी गएको थियौँ होइन, पहिला चाहिँ हामी पानमारा साइडतिर गएको थियौँ, त्यतातिर पनि राम्रो लागेको थियो। अनि यसपल्ट चाहिँ यतै छ भनेर अनि यहीँ आएको छौँ हामी चाहिँ।
6: वर्षमा फुल चाहिँ भाइरल भएको चाहिँ म पनि देख्छु, म चाहिँ फर्स्ट टाइम आएको हो, तर एकदम मन पर्यो, राम्रो लाग्यो।
3: सिरु फूलले प्राकृतिक सौन्दर्य मात्र थपेको छैन, वातावरणीय दृष्टिले पनि यसको महत्व छ। नदी किनारमा प्राकृतिक रूपमा उम्रिने सिरु तथा काँस जस्ता वनस्पतिले माटो बग्ने क्रम नियन्त्रणमा सहयोग पुर्याउँछ। सड़क पहुँच विस्तार र सामाजिक सञ्जाल मार्फत प्रचार बढेसँगै यहाँ मौसमी पर्यटकको आकर्षण पनि बढ़दै गएको स्थानीयको भनाई छ। धरान चतरा सड़क खण्डको करिब 10-12 किलोमिटर क्षेत्रमा फैलिएको यो प्राकृतिक सौन्दर्यलाई संरक्षण, सरसफाई, व्यवस्थित पार्किङ र सुरक्षित विश्राम स्थलसँग जोड्न सके सर्दु करिडोर दिगो पर्यापर्यटनको गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। प्रकृतिले दिएको सुन्दरतालाई सामाजिक सञ्जालले चिनाइरहेको छ। अब यसको संरक्षण र व्यवस्थित पर्यटन विकासमा सरकारवालाको ध्यान पुग्नु आवश्यक छ।
0: झापाको कमल 3 स्थित उद्यमशील महिला जागरण केन्द्रको 8 साधारण सभा सम्पन्न भएको छ। साधारण सभा संस्थाकी अध्यक्ष शान्ता उप्रेती दालको अध्यक्षतामा भएको थियो। त्यसक्रममा उहाँले अध्यक्षको प्रतिवेदन पेश गर्नुभयो। उहाँले महिलाको क्षमता विकाससँगै उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण, सिप विकास तथा उद्यम सञ्चालनका लागि आवश्यक सहयोग र सहजीकरण गर्दै आएको समेत बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेपाने तिवारीले महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि स्थानीय स्तरमा सञ्चालित संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा ज्येष्ठ आमाहरू 91 वर्षीय फाल्गुन कुमारी दाहाल र 90 वर्षीय विष्णुमाया गुरागाईलाई सम्मान गरिएको थियो। संस्थाकी उपाध्यक्ष लता भट्टराईले स्वागत गर्नुभएको कार्यक्रम सचिव यशोदा पौडेलले सञ्चालन गर्नुभएको थियो। अब सुन चाँदीको बजार भाउ कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 35 रूपियाँले बढ़ेर तोलाको 4,655 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी 4,620 रूपियाँ प्रति तोला कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
7: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
8: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
7: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
8: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
7: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
8: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
7: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: उब्रेपछि अन्तर्राष्ट्रिय खबर लगातार परेको वर्षापछि थाइल्याण्डको राजधानी बैंककको जनजीवन तथा आर्थिक कारोबार प्रभावित बनेको छ। बाढ़ीका कारण हजारौं मानिस आश्रय स्थलमा बस्न बाध्य भएका छन् भने घर तथा सड़कहरू जलमग्न बनेका छन्। बैंकक महानगर प्रशासनका अनुसार करिब 4,900 जनालाई सुरक्षित स्थानमा सारिएको छ भने 52,000 भन्दा बढ़ी त्यहाँ प्रभावित बनेका छन्। अर्को पनि एक अन्तर्राष्ट्रिय प्रसंग, उत्तर पश्चिमी पाकिस्तानमा सड़क छेउको प्रहरी जाँच चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारी साधन विस्फोट गराउँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ भने 30 जना घाइते भएका छन्। प्रान्तीय आपतकालीन सेवाका प्रवक्ता बिलाल फौजीका अनुसार खैबर पख्तुन प्रान्तको डेरा इस्माइल खान जिल्लामा सो घटना भएको हो। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ। पाकिस्तानी तालिबानका रूपमा चिनिने तेहरिक ए तालिबान पाकिस्तान टीटीपीले विज्ञप्ति मार्फत आक्रमणको जिम्मा लिएको छ। अब खेल प्रसंग, जापानमा चलिरहेको विश्व सितेरियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक दिलाएका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितोमा पनि काँस्य पदक जितिन्। एरिकाले फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितरीय कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनिको स्वर्ण जितेका हुन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत जितेकी हुन् भने मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका हुन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेगा लिम्बु, सानुमा थिङ र एलिसा रास्कोटीले टीम काटा र टीम कुमेतोमा काँस्य जितेका हुन्। अन्त्यमा प्रमुख खबर पुनः एकपटक, देशको पूर्वी भागको मौसममा क्रमिक सुधार, सप्तरीमा भने दर्जनौ बस्ती डुबानमा नारायणीको बाढ़ीले सयौं विस्थापित। हिन्दूहरूका लागि महत्वपूर्ण मानिने 16 श्राद्ध शुरू, पितृहरूको नाममा श्राद्ध दान तथा तर्पण गरिँदै मुख्य चाड़पर्वहरूको दिनगन्ती शुरू। प्रकृतिमा रमाउनेलाई खोला बगरले समेत लोभ्यायो, सर्दू र सेउती करिडोरमा पुग्छन् दैनिक सयौं, सामाजिक सञ्जाल नै बनियो प्रचारको माध्यम। पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, 11 जनाको मृत्यु, 30 जना घाइते, तेहरिक ए तालिबानले लियो जिम्मेवारी। र विश्व कराते च्याम्पियनमा नेपाललाई 6 पदक, एरिका गुरूङ र राकेश मानन्दरले भित्र्याए स्वर्ण। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधिमा साथ दिने खगेन्द्रसँगै म गोपाल बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बंगलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपीडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्तासुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक,
2: दिस इज रेडियो शङ्खुवासुभा 95.5 मेगाहर्ट्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

बाढ़ी र पहिरोका कारण चार दिनभित्र विभिन्न स्थानमा गरी 12 जनाको मृत्यु। सिमलुङ हिमाल क्षेत्रमा हिम पहिरोमा परेका 2 जनाको शव फेला। पृथ्वी राजमार्ग अन्तर्गत मलेकु मुगलिन सड़क खण्डका 80 बढी स्थानमा आवागमन अवरुद्ध। नवलपरासी क्षेत्रमा 1100 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो। निवासबाट नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश राणालाई केही घण्टापछि छाडियो। अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह। अमेरिका र इजरायल संघको युद्धमा वार्ता बाहेक अन्य कुनै समाधान नरहेको इरानको प्रतिक्रिया। र दोस्रो वान डे क्रिकेटमा साउथ अफ्रिकाद्वारा अस्ट्रेलियासम्म 366 रनको लक्ष्य पेश।

0: नमस्कार कान्तिपुर डायरीका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
1: मनाङको हेमलुङ हिमाल क्षेत्रमा आज बिहान गएको हिम पहिरोमा परेका दुईजनाको शव फेला परेको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन। नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघका अध्यक्ष तुलसिंह गुरूङका अनुसार हेमलुङ क्षेत्रमा उद्धारका लागि काठमाण्डुबाट अझै पुगेको टोलीले दुईजनाको शव फेला पारेको हो। शव फेला परेको जानकारी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा म्यागजिन इम्याजिन नेपालका संचालक मिङमाजी शेर्पाले गराएको गुरूङले बताए। उनका अनुसार काठमाण्डुमा रहेका गाइडका दुईवटा हेलिकप्टर मार्फत हेमलुङ क्षेत्रमा लगिएको छ। हेमलुङ हिमाल क्षेत्रमा हिम पहिरो गएपछि उद्धारका लागि संघले 8 जना सहितको खोज तथा उद्धार टोली परिचालन गरेको थियो। 14 जना सम्पर्कविहीन भएको घटनामा कतिजना परेका थिए भन्ने बारे एकिन विवरण आउन बाँकी छ।
0: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण विभिन्न स्थानमा गरी 12 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 8 देखि हालसम्म बाढ़ी पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या 12 पुगेको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढ़ी पहिरोका कारण 7 जना सम्पर्कविहीन भएको जानकारी दिइन्। पाल्पामा 1, बागलुङमा 4 र म्याग्दीमा 2 जना बेपत्ता छन्। मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ। जोखिमका आधारमा क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्व तयारी र उद्धारका लागि टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक र पदयात्रीलाई लक्षित गर्दै छुट्टै सूचना जारी गरिएको प्रवक्ता महतले बताइन्। प्राधिकरणका अनुसार जोखिमलाई ध्यानमा राख्दै 77 जिल्लाका प्रमुख जिल्लाधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान प्रदान भइरहेको छ।
1: यसैबीच प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वत लगायतका जिल्लामा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतका केही घर बाढ़ीले बगाएको छ, तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन्। उनका अनुसार नवलप्रासी क्षेत्रमा पनि 100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको प्राधिकरणले जनाएको छ। आज रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ़ने र बाढ़ी पहिरो आउने खतरा रहेको प्रवक्ता महतले बताइन्।
0: लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्डका 10 भन्दा बढ़ी स्थानमा पहिरो खस्नुका साथै सड़क भाँसिँदा आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। ठाउँ ठाउँमा ठूला ढुङ्गा, रूख र लेदो सहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारी साधन पूर्ण रूपमा बन्द भएको छ। विशेष गरी कृष्णभीर, जमिरे घाटको चौकी भीर, कोप्टेभीर र सिमल धारा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सड़क दुईतर्फी नै ठप्प बनेको छ। फिस्लिङ क्षेत्रका 3 फरक फरक ठाउँमा करिब 200 मिटर सड़क पहिरोले ढाकेको भने त्यहाँको आधा भाग करिब 30 मिटर चर्किएर दबिएको छ। यसै गरी शीतल बजार, गोमती खोला, चुम्लिङटार र धारापानी खण्डमा पहिरो र सड़क भाँसिने समस्या देखिएको छ। धारापानीमा कलबाट खुलाएर तथा शीतल बजारमा लेदो पन्छाएर एकतर्फी रूपमा सवारी चलाउने प्रयास भइरहेको छ।
1: कोशीको बाढ़ीले सप्तरीका हनुमान नगर, गंगालिनी र तिलाठी कोइलाडीका 523 परिवार विस्थापित भएका छन्। घर डुबेपछि सुकुम्बासी परिवारहरू सड़क पेटी र तटबन्धमा तिरपाल टाँगेर बस्न बाध्य छन्। वर्षिनी बाढ़ीको त्रास खेप्दै आएका प्रभावितले सुरक्षित बसोबासको माग गरे पनि समस्या समाधान हुन सकेको छैन। स्थानीय तहले निशुल्क खाना, खाद्यान्न, राहत सामग्री वितरण सँगै उद्धार टोली तथा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखेको हाम्रा सहकर्मीले जनाएका छन्।
0: तीन दिनदेखि परिरहेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर 2 स्थित बटेटोल बस्ती डुबानमा परेको छ। आज बिहान बाढ़ी बस्तीमा पसेपछि त्यहाँ बसोबास गर्दै आएका 110 घर धुरीका 400 जना स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। बाढ़ी प्रभावितलाई महेन्द्र आधारभूत विद्यालय तथा आफन्तहरूका घरमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिए। बाढ़ीका कारण सो क्षेत्रमा हालसम्म कुनै पनि मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। वर्षाका कारण पूर्व पश्चिम राजमार्गको दाउन्नेमा पहिरो खस्दा यातायात सेवा अवरूद्ध भएको छ। यसैबीच कालीगण्डकी र बडीगाड नदीको उच्च बहावले गुल्मी स्थित रिडी बजारको तल्लो तह डुबानमा परेको छ। लगातारको वर्षाले नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्र डुबानमा परेको हो। स्थानीय व्यवसायी सुन्दर कसजुका अनुसार एक दर्जन घर टहराहरू डुबानमा परेका छन्। त्यस्तै पाल्पातर्फ ऋषिकेश मन्दिर र गुल्मीतर्फ खेल मैदान कबडहल र व्यापारिक टहरा समेत डुबानमा परेको व्यवसायीहरूले बताएका छन्। लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण 144 मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत परियोजना बन्द भएको छ। विद्युत उत्पादन भइरहेको स्याङ्जाको बेलटारी स्थित पावर हाउस नजिकै पानीको सतह 15 मिटरमाथि आएपछि परियोजना बन्द भएको हो।
1: काठमाडौँको महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले केही घण्टापछि छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले राणालाई आफन्तको जिम्मा लगाइएको बताए। सुतिरहेका बेला आज बिहान करिब 3 बजेतिर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी अधिकारीहरूले जबरालाई उनीमाथि सुरक्षा खतरा रहेको बताएका थिए, तर जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतरा बारे जानकारी नभएको भन्दै घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए। पूर्व प्रधान न्यायाधीश राणालाई नियन्त्रणमा लिएको घटनालाई लिएर कतिपयले सरकारको आलोचना समेत गरेका छन्।
0: यसैबीच सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश राणालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यानाकर्षण भएको भन्दै अधिकारको सम्मान गर्न आग्रह गरेको छ। अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली केको स्थित प्रहरी परिसर पुगेको र सो क्रममा नेपाल प्रहरीले आयोगको टोलीलाई राणासँग भेटघाट गर्न रोक लगाएको भन्दै आयोगले ध्यानकर्षण भएको जनाएको हो। संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको व्यवहारप्रति आयोगले खेद प्रकट समेत गरेको छ। निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन आयोगले सरकारको ध्यानकर्षण गराएको छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ओहो जेठा, बजार हिँड्ने कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्स मार्फत यात्रा गर्ने यात्रुले विमान चढ्नु अघि अतिरिक्त सुरक्षा जाँच पार गर्नुपर्ने व्यवस्था गरिएको साढे दुई दशक भइसकेको छ। 2056 सालको पुष 9 गते इण्डियन एयरलाइन्सको विमान अपहरण भएपछि नेपालमा 5 महिना भारतीय उड्डान स्थगित गरिएको थियो भने त्यसको केही महिनापछि भारतले सुरक्षा जाँच शुरू गर्यो, तर यसबारे नेपालका सरकारी निकायसँग जवाब छैन। कान्तिपुर कर्मी मातृका दाहालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
6: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय एयरलाइन्स मार्फत यात्रा गर्ने जो कोहीले पनि विमान चढ्नु अघि अतिरिक्त सुरक्षा जाँच पार गर्नुपर्छ। धापनमार्ग नजिकैको एप्रोन क्षेत्रमा ठडाइएको अग्लो मञ्चमा भारतीय सुरक्षाकर्मीहरू तैनाथ हुन्छन्, जहाँ यात्रुहरूको शरीर जाँच तथा उनीहरूका हातमा रहेका झोलाहरूको मिहिन रूपमा खानतलासी लिइन्छ। 26 वर्षदेखि यो प्रक्रिया काठमाडौँबाट भारततर्फको नियमित बोर्डिङको एउटा सामान्य हिस्सा नै बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका एक अधिकारीका अनुसार नेपालमा सञ्चालन हुने दुई भारतीय एयरलाइन्स एयर इण्डिया र इण्डिगो दुबईले त्रिभुवन विमानस्थलमा 3 शिफ्टमा कर्मचारीहरू खटाउँदै आएका छन्। एउटा उडानमा खटिने 12-15 जनाको टोली मध्ये 6-8 जना भारतीय कर्मचारी सिधै एप्रोनमा तैनाथ भएका हुन्छन्। यात्रुहरूलाई चारैतिरबाट कपड़ाले छेकिएको एउटा विशेष ट्रली भित्र पालैपालो राखिन्छ, जहाँ भारतीय कर्मचारीले उनीहरूको शरीर र हाते झोलाको जाँच गर्छन्। नेपाली कर्मचारीहरूले सहयोगी भूमिका निभाउँछन्, तर जाँचको मुख्य प्रक्रियामा संलग्न हुँदैनन्। नाम नबताउने शर्तमा एक अधिकारीले भने भारत जाने उडानका लागि एप्रोन क्षेत्रको मुख्य जिम्मेवारीमा नेपाली कर्मचारीलाई कुनै भूमिका दिइँदैन। कुन निर्णय वा दस्तावेजका आधारमा यस्तो नियम बनाइयो भन्ने बारे नेपाली निकायले आधिकारिक अभिलेख देखाउन सकेका छैनन्। कान्तिपुरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्र, गृह मन्त्रालयका अधिकारीहरूसँग यसबारे कुनै लिखित अभिलेख भए नभएको विषयमा हप्ताउसम्म सोधपूछ गरेको थियो, तर प्रत्येक पटक ती निकायहरूले एक अर्कालाई देखाउँदै पन्छिने काम मात्र गरे। जे जति दस्तावेज वा अभिलेख छ त्यो भारतीय पक्षसँग मात्र छ। 26 वर्ष अघि भएको विमान अपहरणको घटनापछि नेपालमा 5 महिनासम्म इण्डियन एयरलाइन्सले उडान स्थगित गरेको थियो। भारतीय संचार माध्यमहरूको अनुसार उक्त एयरलाइन्सले काठमाडौँ उडान पुनः शुरू गर्दा शर्त राखेको थियो त्रिभुवन विमानस्थलमा थप एउटा एक्सरे मेसिन राख्ने तथा नेपालको आफ्नै सुरक्षा जाँचपछि भारतीय सुरक्षाकर्मीद्वारा अन्तिम जाँच गराउने। यी माग स्वीकार गरेपछि मात्रै नेपालमा उडान पुनः सञ्चालन भएको भारतीय संचार माध्यमहरूका समाचारमा उल्लेख छ। उडान पुनः सञ्चालन भएको केही हप्तापछि तत्कालीन भारतीय विदेश राज्य मन्त्री अजित पञ्जाले भारतीय संसदको तल्लो सदन एयरलाइन्सले माग गरेका अतिरिक्त सुरक्षा उपायहरू कार्यान्वयनमा आइसकेको बताएका थिए। भारतीय विज्ञहरूले मूल्याङ्कन गर्दा नेपालको नागरिक उड्डयन प्राधिकरणले चालेका कदमहरू समीक्षा गर्दा सन्तोषजनक देखिएको र सुरक्षा प्रबन्धको निरन्तर समीक्षा गरिने जानकारी उनले गराएका थिए, तर ती सुरक्षा जाँचहरू कसले सञ्चालन गर्नेछ भन्नेबारे उनले स्पष्ट खुलाएका थिएनन्। नेपालले यी शर्तहरूलाई कहिल्यै सार्वजनिक रूपमा स्वीकार गरेको छैन, न त यसबारे लिखित रूपमा कुनै सम्झौता भएको विषय बाहिर आएको छ। यस विषयलाई लिएर नेपालको सार्वभौम सत्तामाथि समय समयमा गम्भीर प्रश्न उठ्ने गरेको छ, तर कुनै पनि सरकारले यो प्रबन्धको पुनरावलोकन गर्ने तत्परता देखाएका छैनन्। उता भारतले भने काठमाडौँबाट हुने आफ्ना उडानहरूमा स्काई मार्शल अर्थात हवाई सुरक्षा कमाण्ड राख्न पाउनुपर्ने मागसहित दबाव बढ़ाउँदै आएको छ, तर नेपाली अधिकारीहरूले उक्त मागलाई प्रत्येक पटक अस्वीकार गर्ने वा थाती राख्ने गर्दै आएका छन्। कान्तिपुरसँग कुरा गर्दै पूर्व परराष्ट्र मन्त्रीहरू, कूटनीतिज्ञहरू र उच्च पदस्थ अधिकारीहरूले यो व्यवस्था हटाउनका लागि नेपालका तर्फबाट कहिल्यै कुनै औपचारिक कूटनीतिक पहल वा पत्राचार नभएको बताएका छन्। त्रिभुवन विमानस्थलमा उडान भर्ने अन्य कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्समा यस किसिमको नियम लागू हुँदैन। कतार एयरवेज, टर्किस एयरलाइन्स वा क्याथे पेसिफिक जस्ता सबै एयरलाइन्स नेपाल सरकारकै सुरक्षा संयन्त्र अन्तर्गत सञ्चालन हुन्छन्। अर्थात ती एयरलाइन्सका यात्रुहरू नेपालको सुरक्षा जाँचपछि सिधै विमान चढ्छन्। नेपाल एयरलाइन्सले नयाँ दिल्ली, बेंगलुरू वा मुम्बईका लागि गर्ने उही गन्तव्य र उही रूटका उडानहरूमा पनि यात्रुले कुनै दोहोरो जाँच खेप्नु पर्दैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयनको सन्दर्भमा विमानस्थलको सुरक्षा सिधै राष्ट्रको सार्वभौम सत्तासँग जोड़िएको विषय हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको नियम अनुसार यात्रुको जाँच गर्ने र विमानस्थलका सुविधाहरू सुरक्षित राख्ने सम्पूर्ण जिम्मेवारी विमानस्थलसँग सम्बन्धित मुलुककै हो। विमानस्थल सुरक्षामा विभिन्न मुलुकहरूबीच गुप्तचारी सूचना आदान प्रदान गर्ने, मापदण्डहरूमा एकरूपता ल्याउने र सम्भावित खतरा विरूद्ध मिलेर काम गर्ने अभ्यास रहे पनि यात्रुको सुरक्षा जाँचको प्रत्यक्ष सञ्चालन राष्ट्रिय निकाय वा उनीहरूकै मातहतका संयन्त्रले मात्र गर्दछन्। आइकाको विश्वव्यापी मापदण्ड विशेष गरी हवाई सुरक्षा सम्बन्धी एनएक्स 17 ले सार्वभौम मुलुकको विमानस्थल सञ्चालन क्षेत्रभित्र विदेशी सुरक्षाकर्मीले नियमित यात्रु जाँच गर्ने परिकल्पना नै गरेको छैन। विदेशी संलग्नता सामान्यतया सल्लाहकारको भूमिका, प्राविधिक सहयोग वा एयर मार्शल जस्ता सुरक्षा उपायहरूमा सीमित रहन्छन्। अति संवेदनशील सुरक्षा वातावरणमा पनि सुरक्षा जाँच र व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियन्त्रण जुन मुलुकमा विमान अवतरण गर्ने हो त्यही मुलुककै हातमा रहन्छ। नेपालको जस्तो उदाहरण कुनै पनि देशको विमानस्थलमा रहेको उदाहरण कान्तिपुरले फेला पार्न सकेन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले हवाई सुरक्षाका लागि आवश्यक प्रबन्धहरू तोकेको छ, जस अन्तर्गत विभिन्न देशहरूले विमानभित्र सुरक्षा अधिकृतलाई अर्थात स्काई मार्सल खटाउने गर्दछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक भरत ढकाल भन्छन्, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले हवाई सुरक्षाका लागि आवश्यक प्रबन्धहरू तोकेको छ, जस अन्तर्गत विभिन्न देशहरूले विमानभित्र सुरक्षा अधिकृत अर्थात स्काई मार्सल खटाउने गर्छन्। तर भारतीय एयरलाइन्सका हकमा भने एप्रोन नै अतिरिक्त सुरक्षा जाँच गरेर मात्रै यात्रु चढ़ाउने अनुमति दिइन्छ। दुवै देशका सरकारहरूले यसबारे पुनर्विचार गर्नेपर्छ। भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्यायका अनुसार नेपालका परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा भारतले विमानस्थलको सुरक्षा सम्बन्धी प्रस्ताव अघि सारेको थियो, तर नेपालले त्यसलाई अस्वीकार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए। उनीहरू हाम्रो विमानस्थल असुरक्षित छ भन्दै उडान सञ्चालन गर्न मानिरहेका थिएनन्, तर नेपाली पक्षले ती आरोपहरू लगातार अस्वीकार गरिरह्यो। अपहरणपछि भारत आक्रोशित हुनु स्वाभाविक भए पनि नयाँ दिल्लीले त्यस घटनालाई नेपालको सम्पूर्ण सुरक्षा प्रणालीमाथि अविश्वास खड़ा गर्ने हतियार बनाएको उपाध्यायको बुझाइ छ। उनले भने वास्तवमा त्यो अविश्वास विमानस्थलमा स्थायी सुरक्षा उपस्थिति जमाउने भारतीय चाहनाको प्रतिबिम्ब थियो। अपहरणपछि सम्बन्ध सामान्य बनाउने उद्देश्यले गरिएका निरन्तर वार्ता र सम्वादका क्रममा नेपालले अन्तत भारतीय उडानका लागि अतिरिक्त जाँच गर्न दिने एउटा अस्थायी प्रबन्ध स्वीकार गर्यो। काठमाडौँ स्थित भारतीय दूतावासले भने काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सुरक्षा जाँचको विषय छलफलको एजेण्डामा कहिले नआएको दावी गरेको छ। दूतावासका अनुसार न विगतमा न त अहिले नै यस विषय छलफलको एजेण्डा बनेको छ।
5: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: ओहो जेठा, बजार हिँडी कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?
6: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। गत बुधबार मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनामा विरल वर्षापछिको बाढ़ीले क्षति पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको परीक्षण भइरहेको थियो। आयोजनाको बिजुली उत्पादन भएपछि पानी पठाइने सुरुङमा क्षति पुगेको कम्पनीका प्रबन्ध संचालक गणेश केसीले जानकारी दिए। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाटका क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू भएको थियो। आयोजनाबाट वार्षिक 24.79 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो। कुल वार्षिक ऊर्जा मध्ये करिब 34% विद्युत सुखायमा उत्पादन हुनेछ। निर्माण अवधिको ब्याज भाग आयोजनाको अनुमानित लागत 9 अर्ब 17 करोड़ रूपियाँ छ।

0: भोटेकोशी बाढ़ीपछि भारतीय तीर्थयात्रीले धमाधम मानसरोवर कैलाश तीर्थयात्रा रद्द गरेका छन्। तीर्थयात्रा रद्द भएपछि नेपाल चीन सीमास्थित हिल्सा नाका सुनसान बनेको छ। त्यसको प्रत्यक्ष असर हुम्लाका होटल, विमान सेवा, हेलिकप्टर भरियादेखि स्थानीय व्यवसायसम्म परेको छ। मानसरोवर कैलाश तीर्थयात्राका लागि वैशाखदेखि असोजसम्मको समय उपयुक्त मानिन्छ। त्यसमध्ये अगस्त र सेप्टेम्बरलाई मुख्य सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीपछि सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका भारतीय तीर्थयात्रीले धमाधम यात्रा रद्द गरेका हुन्। हिल्सा नाका हुँदै सेप्टेम्बर अन्तिमसम्म मानसरोवर कैलाश जाने गरी बुकिङ गराएका झण्डै 4,000 पर्यटकले यात्रा रद्द गरेको एसोसिएशन अफ कैलाश टूर अपरेटर्स नेपालले जनाएको छ। ती मध्ये भिसा आइसकेका करिब 1,200 जनाको यात्रा रोकिएको छ।
1: अमेरिका र इजरायलसँगको द्वन्द्वमा वार्ताबाहेक अन्य कुनै समाधान नरहेको इरानले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग खुला गर्ने लड़ाई रोक्ने प्रस्ताव अस्वीकार गरेको घोषणा लगत्तै इरानको यस्तो प्रतिक्रिया आएको हो। गत जूनमा भएको अन्तरिम सम्झौता कार्यान्वयनमा आउन नसक्दा चर्किएको इरानी अमेरिका युद्ध गत साता न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभा शुरू भएदेखि फेरि कूटनीतिक वृत्तमा प्राथमिकतामा परेको छ। राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बिहिबार ट्रम्पले इरानलाई सम्झौतामा आउन आह्वान गरेका थिए। त्यही दिन इरानका प्रतिनिधि र अमेरिकी प्रतिनिधि बीच कतारको मध्यस्थतामा राष्ट्रसंघको भेलाको साइडलाइनमा अप्रत्यक्ष वार्ता भएको थियो।
0: भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा 56 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको एस राज्यमा गएको 3 दिनमा 56 जनाको मृत्यु भएको तथा 1,000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको राहत आयुक्तको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ। 24 करोड़ भन्दा बढ़ी जनसंख्या भएको उत्तर प्रदेशमा जूनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसून नियममा वर्षा र आधी बहिरीले बारम्बार असर पार्ने गरेको छ। बंगलादेशको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली स्थल सतहतर्फ सर्दै यस क्षेत्रमा वर्षा तीव्र बनाएपछि आएको अत्याधिक भारी वर्षाका कारण पछिल्लो मानवीय क्षति भएको विज्ञप्तिमा जनाइएको छ। सो राज्यमा मौसमी शुक्रबारदेखि आइतबारको बीचमा 66.5 मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण बालीमा ठूलो क्षति पुगेको छ। आगामी सिजनमा खेती गर्न ढिलाइ हुने चिन्ता कृषकहरूले व्यक्त गरेका छन्।
1: लगातार परेको भारी वर्षापछि थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ी आएको छ। बाढ़ीका कारण हजारौं मानिस आश्रय स्थलमा बस्न बाध्य भएका छन् भने घर तथा सड़कहरू जलमग्न भएका छन्। बैंकक महानगर प्रशासनका अनुसार करिब 4,900 जनालाई सुरक्षित स्थानमा सारिएको छ भने 52,000 भन्दा बढ़ी घर परिवार बाढ़ीबाट प्रभावित भएका छन्। बाढ़ीपछि राजधानीका विभिन्न क्षेत्रमा विपद घोषणा गरिएको छ। मौसम विभागका अनुसार बिहिबारदेखि आइतबारसम्म बैंककका केही क्षेत्रमा 330 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सेप्टेम्बर थाइल्याण्डमा वर्षा यामको उच्च अवधि भए पनि स्थानीय बासिन्दाले यसपटकको बाढ़ी विगतका वर्षभन्दा गम्भीर भएको बताएका छन्।
0: कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग। साउथ अफ्रिकाले अस्ट्रेलिया विरूद्धको दोस्रो एकदिवसीय खेलमा 366 रनको लक्ष्य प्रस्तुत गरेको छ। जोहान्सबर्गमा टस हारेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 365 रन बनाएको हो। ओपनर द एडन मार्क

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
3: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समस्तु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।

0: आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: बादल हल्काई
1: चक्की राखी ती दुल्हन पल्ला चक्की राखी ती दुल्हन पल्ला चक्की राखी ती दुल्हन पल्ला जसो पल्ला पल्ला जसो पल्ला पल्ला जसो पल्ला पल्ला जसो पल्ला पल्ला

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
1: भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ।
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
2: पूर्वी भूभागहरूबाट क्रमिक रूपमा यो प्रणालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीको 1 महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
4: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
4: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान ढिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
4: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीर बहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जड़ीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
4: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: हाम्रो नार्फा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ डिस्ट्रिक्ट पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
4: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा एस्काभेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुङ्गा माटो पन्छाएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
2: र अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था चाहिँ त्यो पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ अन्तरी मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको ती ठाउँहरूमा चाहिँ अल्पदेखि मध्यम खालको वर्षा हुन सक्छ मावन्दा रहन्छ। तर पूर्वी भूभागहरूबाट प्रमिशमा यो कर्णाली
4: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रूज अड्किएको छ। घरजोत्रो क्रूज भी सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले दुई स्वर्ण एक रजत र तीन कास्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपे की खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्काबी को जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
6: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
6: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकालाई, आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
12: बालबच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
13: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदो आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि, सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लय लयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि, ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
12: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी,
14: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
12: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
13: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तीबाट छुटिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
13: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाई गर्न सक्छ, एउटा प्रलोभन देखाउन सक्छ, एउटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, आपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शङ्का लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
19: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
13: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। एकदमै यो एकदमै सत्य हो, होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन, सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो, घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धित गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।
20: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। कालीगण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 मध्ये 2 शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङ्गी नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ। र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाल।
21: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार।
12: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँ

0: र 0295 90 155।
1: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049। कुकुर वार्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कुकुर वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी,
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यसमा बन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन त काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली,
11: सम्पर्क 0294400084 र 9804548027।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कसरी

हुन्छन् माम जग सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै हुन्छन् माम जग

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठीक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 12 गते सोमबार आश्विन कृष्ण द्वितीय 28 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आजदेखि मौसममा सुधार हुने, जोखिम भने कायमै, 21 जनाको मृत्यु, 10 जना सम्पर्कविहीन, स्वेच्छाचारी पक्राउ, अनुसन्धान बिना नै रिहा र एकै वर्षमा शिक्षा र भ्रमणका लागि 2 खर्ब बाहिरियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्ली स्याउको बजार खोज्दै सहकारी शीर्षकको शुभ समाचार।
0: जुम्लाका बगैंचामा यति बेला स्याउ टिप्ने चटारो छ। रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा राखिरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामै व्यस्त छन् भने कतै मजदूर लगाएर स्याउ टिपिँदैछ। वर्षभरि गरेको मेहनत र लगानीको प्रतिफल चाहने समय भएकाले किसानका लागि यो मौसम उत्साहको हो, तर स्याउ पाक्नु जति खुशीको कुरा हो त्यसलाई उचित मूल्यमा बिक्री गर्नु त्यति नै ठूलो चुनौती पनि हो। जुम्लामा स्याउ उत्पादन बढ़दै गएको छ, बगैंचा विस्तार भएका छन्, फल टिप्ने बोटको संख्या बढ़ेको छ, तर उत्पादनको गतिसँगै बजारको आकार र पहुँच विस्तार हुन नसक्दा किसानले सधैं उचित मूल्य पाउने अवस्था छैन। स्याउ पाक्न थालेपछि व्यापारी बगैंचामै पुग्छन्। किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। तत्काल नगद आवश्यक पर्ने, भण्डारण सुविधा पर्याप्त नहुने र बजारसम्म आफै पुग्न कठिन हुने भएकाले कतिपय किसान व्यापारीले तोकेको मूल्य स्वीकार्छन्। यसपटक भने जुम्लाको स्याउ बजारमा केही फरक अभ्यास शुरू भएको छ। चन्दननाथ बहुउद्देश्य सहकारीले यस वर्षदेखि किसानकै बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेको छ। सहकारीले 3 लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। सहकारीका अध्यक्ष विष्णु बुढाका अनुसार यो स्याउ खरिद गर्ने कार्यक्रम मात्र होइन, किसान र बजार बीचको दूरी घटाउने प्रयास पनि हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले थला पारेका भूभाग अझै उठ्न सकेका छैनन्। बगेका सड़क र पुल निर्माणको प्रतीक्षामा छन्। क्षतिग्रस्त जलविद्युत आयोजना र घरबस्ती पुरानै अवस्थामा फर्किएका छैनन्। बेपत्ता आफन्तको खोजी जारी छ। भोटेकोसी बाढ़ीको घाउमा मौसमले फेरि अर्को चोट थपेको छ। लगातार 3 दिनदेखि परेको झरीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। लगातारको झरीसँगै बाढ़ी पहिरो र डुबानले चन्दनको क्षति समेत गरेको छ। बाढ़ी पहिरो र डुबानले देशका विभिन्न गाउँ शहर डुब्नुका साथै कतै सड़क र पुल बगाएको छ भने केही ठाउँमा विद्युत आयोजनामा समेत क्षति गरेको छ। पछिल्लो झरीले विशेष गरी मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त बनाएको हो। बाढ़ी पहिरोमा पनि 3 दिनमा मृत्यु हुनेको संख्या 3 दर्जन नागेको छ। केही सम्पर्क विहीन छन्। कतै पहिरोले घर पुरेको छ त कतै नदीले बस्ती डुबाएको छ, कतै घर नै बगाएको छ। प्रमुख राजमार्गमा पहिरो खसेर यातायात रोकिएको छ भने बाढ़ी पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो असर पारेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेका बेला मौसम भने क्रमशः सुधारतर्फ जाने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि घट्दै जाने मौसमविदहरूले बताएका छन्। आइतबार रातिदेखि भारी वर्षाको सम्भावना नरहेको मौसमविद संजीव अधिकारीले बताएका छन्। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने उनको भनाइ छ। यद्यपि मौसम सुधार भए पनि लगातारको वर्षाले जमीन गलेको, नदी तथा खोलामा जलसतह बढ़ेको र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा तत्काल जोखिम नघट्ने विभागको भनाइ छ। वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायम रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम अझै केही दिन रहने प्राधिकरणले बताएको छ। अझै केही दिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको समेत बताइएको छ। यस्तै बाढ़ीकै समय अझै बढ़न सक्ने देखिने समेत विभागले बताएको छ। नारायणीमा 25 वर्ष यताकै ठूलो बाढ़ी नदी किनारका बस्ती संकटमा उपशीर्षकमा यसैसँग खबर छ। लगातारको वर्षापछि देशका प्रमुख नदीमा जलसतह बढ़दा नदी किनारका बस्ती डुबानमा परेका छन्। नारायणी नदीमा 2058 साल यताकै ठूलो बाढ़ी आएको छ। नारायणीमा 9 मिटरलाई खतराको तह मानिनेमा आइतबार पानीको सतह त्योभन्दा करिब 2.5 मिटर माथि पुगेको हो। नारायणीको बाढ़ीका कारण पूर्वी नवलपरासीको गैडाकोटदेखि त्रिवेणी धामसम्मको करिब 56 किलोमिटर नदी किनार क्षेत्रमा समेत असर परेको छ। त्यस्तै बागलुङमा 9 जनाको मृत्यु, टुट्यो सीधा यातायात उपशीर्षकमा खबर छ। बागलुङमा बाढ़ी पहिरोमा परेर 9 जनाको मृत्यु भएको छ। 3 दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँ बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको हो। आइतबार बिहानैदेखि निसी खोला, तमान खोला, बढ़ीघाट, ढोरपाटन, दरम खोलामा बाढ़ी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुर्याएका छन्। पहिरोले घर पुरिँदा निसी खोला गाउँपालिका 3 का एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विक्क, उनका 13 वर्षीय छोरा मनोज विक्क, 8 वर्षीय छोरा मुकेश विक्क र 3 वर्षीय छोरा निशान विक्कको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। भोटेकोशीको पीड़ामाथि झरीको अर्को प्रहार, मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: गोर्खापत्रले बाढ़ी पहिरोमा 21 जनाको मृत्यु शीर्षकमा खबर छापेको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 मा पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्याम कुमारी विकसहित 3 जनाको मृत्यु, 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथगढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्ण मुरारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3, कसेनीको भैंसकट्टामा पहिरोमा घर पुरिदा लीलबहादुर घर्तीमगर, उहाँकी 17 वर्षीया छोरी दिना र छिमेकीकी 15 वर्षीया झरना घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। हिम पहिरोमा 2 को निधन, 10 जना सम्पर्कविहीन। यससँगै अर्को खबर, मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नारपाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन रहेका छन्।
2: जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा खबर छ। जलवायु परिवर्तनले मानिसको दैनिकी मात्र होइन नागरिकता र राज्यसँगको कानूनी सम्बन्ध समेत जोखिममा पर्न थालेको छ। बाढ़ी, चक्रवात, समुद्री सतह वृद्धि, खडेरी र अन्य जलवायुजन्य विपदका कारण मानिस विस्थापित हुँदा परिचय पत्र, जन्म दर्ताका कागजात हराउने, जन्मदाता हुन नसक्नु र अर्को देशमा पुगेपछि नागरिकताको कानूनी हैसियत अस्पष्ट हुने जोखिम बढ़िरहेको छ। यही बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय र मेलबर्न विश्वविद्यालयको पीटर म्याकुमुलिन सेन्टर अन स्टेटलेसनेसले जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनता सम्बन्धी विश्वव्यापी सिफारिश सार्वजनिक गरेका छन्। ती निकायका अनुसार जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनताको विषयमा केन्द्रित यो पहिलो विश्वव्यापी सिफारिश हो। गत साता सार्वजनिक सिफारिश प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्य विहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोड़िएको छ। प्रतिवेदन अनुसार जलवायु परिवर्तन र राज्य विहीनता सम्बन्धी नीति लामो समयदेखि अलग अलग क्षेत्रमा केन्द्रित रहे पनि जलवायु संकटले ती दुईबीचको सम्बन्धलाई थप जटिल बनाइरहेको छ। यूएनएचसीआरका अनुसार सन् 2025 अन्त्यसम्म विश्वभरि करिब 45 लाख मानिस राज्यविहीन थिए, जसमध्ये करिब 90% जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको देशमा बसोबास गर्छन्। अधिकांश राज्यविहीन मानिस सीमान्त अवस्थामा बस्ने र कतिपय देशमा उनीहरूको तथ्याङ्क नै उपलब्ध नहुने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। दक्षिण तथा दक्षिण पूर्वी एसिया, अफ्रिका र मध्य पूर्वका विभिन्न देशमा राज्यविहीन मानिसको ठूलो संख्या जलवायु जोखिमका उच्च क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। यूएनएचसीआरको तथ्याङ्क अनुसार बंगलादेशमा मात्र करिब 12 लाख, म्यानमारमा 5 लाख 19 हजार बढ़ी, थाइल्याण्डमा 6 लाख 10 हजार बढ़ी र मलेसियामा 1 लाख 34 हजार बढ़ी मानिस राज्यविहीन अवस्थामा छन्। तर जलवायु परिवर्तनका कारण मात्रै कति मानिस राज्यविहीन भइसके भन्ने विश्वव्यापी तथ्याङ्क भने अहिलेसम्म यकिन छैन।
0: पूर्व प्रधान न्यायाधीश जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा, के थियो सुरक्षा थ्रेट, किन छाड़ियो शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हिँड्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान 2:45 बजे जबरालाई काठमाडौँ टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपूछ शुरू भयो। किन यहाँ ल्याएको जबराले प्रश्न गरिरहे। जेनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षार्थ ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढ़ी बताउन मिल्दैन श्रीमान। जबराले आफूलाई पक्राउ पूर्जी पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। मध्यरातमा पक्राउ 14 घण्टापछि रिहा। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ़ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्ने आदेश कसले दिएको हो, यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्, जवाफदेही देखिँदैनन्। हिरासतमा भेट नै दिइएन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको पक्राउले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाड़ी चनाखो भए। उनकै नेतृत्वमा आयोग टोली टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर 12:30 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनटसम्म प्रतीक्षारत रहयो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराती प्रहरीले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। प्रहरीलाई कानूनी दायरामा ल्याउनु। आयोग प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको उल्लेख छ। प्रहरीले गरेको व्यवहारप्रति खेद व्यक्त गर्दै आयोगलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। तै चुप मै चुप, नियन्त्रणमा रहेका राणा कुन आधार र अवस्थामा नियन्त्रणमा राखिएका थिए भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालय र प्रहरी उच्च अधिकृतहरू पन्छिन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डकासँग जानकारी लिन आग्रह गरे। राणालाई नियन्त्रणमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डका र प्रवक्ता रामेश्वर कार्की सम्पर्कमा आउन चाहेनन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। के थियो सुरक्षा थ्रेट, किन छोडियो शीर्षकमा।
2: एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा खबर छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2 खर्ब 9 अर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9 अर्ब 5 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1 खर्ब 19 अर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेश निधा, देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5 खर्ब 56 अर्ब 68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेश हुने लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ